0: पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढ़ी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता र सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै निहाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट सयौं परिवार विस्थापित भए। जुरे पीड़ितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गति विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पछि विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
1: जीवित छौं ठूलो सौभाग्य शीर्षकमा गोर्खापत्र खबर लेख्छ। हामी जीवित छौं यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्चे हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको काली लाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, टिमुरे बजारमा खाना खाने निदो भएको थियो। नदीमा चार तला जति माथि बाढ़ी उर्लेको चालकले देख्न साथ दौड़न थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौं। कैलाश मानसरोवरका यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजा सहित करिब 100 जना विदेशी नागरिकलाई बिहिबार बेलुकीसम्म हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे स्याफ्रु बेसी धुन्चे तथा मैलुङ क्षेत्रबाट 1000 भन्दा बढ़ी जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदैछ। चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा छापिएको छ। अर्को माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकको एउटा दुःखद खबर छ। भोटेकोशीमा बुधबार बिहान 81 बाढ़ी आयो। सूचना पाए लगत्तै स्थानीय सरकार र प्रहरीले यथाशक्य माइकिङ गरेर सर्वसाधारणलाई घरबाट निस्केर नदीदेखि टाढ़ा भाग्न सूचना दिए। ती मध्ये एक थिए बेत्रावती गाउँपालिकाका आईटी इन्जिनियर जनक आचार्य। उनले मोटरसाइकल चलाएर गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए। सिंगो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढ़ीमा परे। बाढ़ीले पछाडि बसेका कर्मचारीलाई पासोमा हुत्याएर पनि आचार्यलाई भने डुबायो। उनको शव केही पर भेटियो। माइकिङ गरेर स्वयंलाई सुरक्षित ठाउँमा सारे तर आफै बाँच्न सकेनन् उनका परिवारका एक सदस्यले भने। आचार्य जस्तै हतार हतारमै भए पनि स्थानीय सरकार र प्रहरीले गरेको माइकिङले नदी तटीय क्षेत्रका स्वयंको ज्यान जोगियो। तर माइकिङ गर्ने मध्ये केहीको ज्यान गएको छ। बेत्रावतीकै प्रहरी सहायक हवलदार सन्तोष रिजाल बाढ़ी आउँदैछ भनेर माइकिङ गर्दा गर्दै बाढ़ी नजिक आइपुग्यो। बाढ़ी आउँदैछ भनेर हामी माइकिङ गर्न निस्केका थियौं उनले भने। असही साब राम काजी पौडेलको कमाण्डमा हामी माइकिङ गर्न खटिएका थियौं। असही पौडेल उनको बाइक पछाडि बसेर माइकिङ गर्दै थिए। बाढ़ी नजिक आएपछि रिजाल बाइक त्यहीँ छाडेर भाग्न सफल भए। तर उनीसँगै माइकिङ गर्न गएका पौडेल बाढ़ीमै हेलिए। आजको मध्याहमा माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकमा खबर छ।
1: दशैं तिहार जस्ता ठूला चाड़ नजिक रहेका बेला भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढ़ीपछि रसुवागढ़ी नाका पूर्ण रूपमा ठप्प भएको छ। बाढ़ीले नेपाल र चीन जोड़ने पुल तथा सीमासम्म पुग्ने सड़क समेत बगाएपछि यो नाका लामो समयसम्म पूर्ण रूपमा संचालनमा आउन कठिन देखिएको छ। कम्तीमा यो वर्षको दशैं तिहारका लागि व्यापारीले चिनिया सामान आयातको लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देखिएको छ। लामो समयका लागि रसुवागढ़ी नाका ठप्प शीर्षकमा आर्थिक अभियान राष्ट्रीय दैनिकमा यो खबर छापिएको हो।

0: सॉरी। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। बिहिबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। अब निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको यो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए। उनीहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न भनेका थिए।
3: नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक नक्साङ्कन गर्ने र चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालको अध्ययन एवं जोखिम न्यूनीकरणका लागि नेपाल चीन संयुक्त प्राविधिक संयन्त्र गठन गर्न पहल गर्न संकल्प गरिएको छ। सीमादरबारमा बिहिबार बिहान सम्पन्न सर्वदलीय बैठकले सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल र चीनबीच रियल टाइम तथ्याङ्क आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई प्रविधि मैत्री र संस्थागत बनाउने संकल्प गरेको हो।
2: रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविही भएका छन्। यो कर्णाली प्रदेशका हुन्। उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदूरका रूपमा रसुवा गएका थिए। सल्यानका 104 जना सम्पर्कविहीन छन्, त्यसगरी हुम्लाका 9 जना सम्पर्कविहीन छन् र अरू जिल्लाका पनि जाजरकोटका 3 जना सम्पर्कविहीन भएको र मुगुका 15 जना अझै पनि सम्पर्कमा नआएको जनाइएको छ।
3: बुधबार बिहान भोटेकोशी नदीमा आएको भयानक बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका सम्पर्कविहीन 100 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। रसुवा लगायतका प्रभावित जिल्लामा कर्मचारी मजदूर सुरक्षाकर्मी लगायत सम्पर्कविहीन भएका हुन्।
2: रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोले क्षति पुर्याएपछि नेपालका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको घोषणा तीव्र बनेको छ। छिमेकी राष्ट्र भारत र चीनदेखि विश्व बैंक, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस र अमेरिकासम्मले उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
3: चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङ स्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दैछ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ।

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिश हो खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब खेल र खेलाड़ीका खबर। नेपालमा भएको ठूलो प्राकृतिक विपदमा विश्वका खेलकुद संस्थाहरू र खेलकुद कर्मीहरूले सहानुभूति प्रकट गरेका छन्। यसैबीच नेपाल ए ले अस्ट्रेलियाको टप एन टी ट्वेन्टी सिरिजमा बिहिबार हैदराबाद किंग्स एकाडेमीसँग 31 रनको हार बेहोरेको छ।
2: अब विदेशका खबर। चीन नेपाल सीमामा पर्ने तिब्बतमा ठूलो वर्षापछि आएको भीषण बाढ़ी पहिरोमा परि 3 जनाको मृत्यु भएको छ भने 558 जना बेपत्ता रहेको चिनिया सरकारी संचार माध्यम सिन्हुआले जनाएको छ। बेपत्ता मध्ये 260 जना विदेशी नागरिक रहेका छन्।
1: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा सम्झना वाग्ले भट्टराई र चन्द्रलाल पाण्डेले लेख्नु भएको छ, प्राकृतिक विपद कस्तो संरचना बनाउने शीर्षकमा। विपदमा महिलामाथि पर्ने असर अझ फरक हुन्छ। विपदपछि बालबालिका, ज्येष्ठ नागरिक र घरको हेरचाहको जिम्मेवारी पनि महिलामाथि बढ़ी पर्न सक्छ। सुरक्षित शौचालय, आवास, स्वास्थ्य सेवा र यातायातको अभावले महिलामा जोखिम बढ़ाउन सक्छ। त्यस्तै दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिक, भूमिहीन र दुर्गम क्षेत्रका नागरिकको जोखिम पनि फरक हुन सक्दछ।
2: चीनसँग डिजास्टर डिप्लोमेसी आवश्यक शीर्षकमा अनिल पोखरेल कान्तिपुर दैनिकमा आफ्नो विचार लेख्नुहुन्छ। ठाउँ ठाउँबाट बस्ती हटाउने, कुन भूगोलमा कस्तो सड़क बनाउने भन्नेबारे योजना बनाउनुपर्छ। दुई पटक ठूलो क्षति भएको हुनाले रसुवागढ़ी क्रिटिकल नाका जस्तो देखिन्छ। यो नाका क्षेत्रबाट आउने बाढ़ीका कारण ठूलो भौतिक र मानवीय क्षति भयो, राजस्वमा ठूलो घाटा पुर्यायो। अब हामीले त्यो नाकाको जोखिम क्षेत्रमा सुरुङ बनाउने हो वा फरक किसिमले सड़कको म्यापिङ गर्ने हो भनेर सोच्नुपर्ने बेला भएको छ। अब हामीले दीर्घकालीन रूपमा सोच्ने र रणनीति बनाउने काम गर्नुपर्दछ।
1: रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बाढगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: यति बेला बिहानको 6 बज्यो। नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल भदौ 12 गते शुक्रबार, सुन 2026 अगस्त 28 तारिक, साउन शुक्ल पक्षको जनै पूर्णिमा तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त खोजिएका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
5: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
6: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा विज्ञको जोड़।
9: रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन, त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ।
5: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
6: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी
6: का कारण नेपालले 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
11: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको

0: क्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1,976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढ़ीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफ्ना आफन्त खोज्ने नागरिकको ठूलो भीड़ लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिक्षण अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
3: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढ़ी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो।

0: अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता सञ्चालनमा छन्। यी खाता विभिन्न 10 वटा वाणिज्य बैंकमा रहेका छन्। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्ति घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
1: रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेकोशीमा फेरि बाढ़ीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढ़ीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता, पूर्वाधारको अभाव र बाढ़ीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढ़ीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बालीको अवस्था बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त, खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै, विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्फूर्त सहभागिता, भोटेकोशीको तटीय क्षेत्रमा बाढ़ीको जोखिम कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। अस्ति बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जिल्ला बिजुली र सड़क सम्पर्कबाट विच्छेद भएको छ। विनाशकारी बाढ़ीले रसुवालाई नुवाकोट धादिङ हुँदै पृथ्वी राजमार्गसँग जोड़ने 82 किलोमिटर लामो गल्छी स्याप्रीवेशी रसुवा सड़क ध्वस्त भएको छ। बाढ़ीले गल्छी स्याप्रीवेशी रसुवा सड़क क्षतिग्रस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सड़क सम्पर्क टुटेको छ। धादिङको जिल्ला सदरमुकाम धादिङवेशी पनि पृथ्वी राजमार्गको सीधा सम्पर्कबाट बाहिर पुगेको छ। रसुवालाई सड़क सञ्जाल सँग जोड्न अब ट्र्याक खोल्नुपर्ने अवस्था छ। अहिले सड़क विभागसँग 7 मात्रै बेली ब्रिज स्टकमा छन्। कुनै ठाउँमा पक्की पुल बगाएमा औसत 15 दिनमै बेली ब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ, तर बाढ़ीले 30 भन्दा बढ़ी पुल बगाउँदा विभागसँग 7 मात्रै स्टक छन्। यसैबीच कोविड महामारी, अन्तर्राष्ट्रिय तनाव र गएको आर्थिक वर्ष 23 र 24 गतेको नवयुवा आन्दोलनको प्रभावपछि तंग्री नै लागेको अर्थतन्त्रमा भोटेकोशीको विनाशकारी बाढ़ीले ठूलो धक्का पुर्याएको छ। अस्ति मात्रै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 को आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सुधारोन्मुख सूचकहरू देखाएको थियो, तर त्यही दिन बिहान आएको बाढ़ीले अर्थतन्त्रमा धक्का पुर्याउने देखिएको छ। अस्ति पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढ़ीबाट पूर्वाधारमा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढ़ीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै उहाँले पुल र सड़क निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र शहरी इलाकामा बढ़ी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढ़ीले बढ़ी नै क्षति पुर्याएको श्रेष्ठको भनाई छ। उहाँले सुस्ताएको अर्थतन्त्र विस्तारै तग्रिन खोज्दैथ्यो, तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवतः 2072 को भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खान गेडागुड़ी फलाउनुपर्छ। दलन बालीमा पर्ने यस्ता गेडागुड़ी खेतबारीका डिल तथा कानलाक सुक्खा जमीन भिरकुना जाँक सुकै खेती गर्न सकिन्छ। अन्तरबाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलहन बाली अहिले संकटमा परेका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: आज धेरैको भान्सामा विशेष परिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी 9 प्रकारका गेडागुड़ीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुड़ी ठ्याक्कै 9 प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुड़ीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ़छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
7: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ। त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला भटमास सिमी बोडी गहत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ।
6: दलहन बालीबाट पोसिलो क्वाँटी बन्छ तर ती बाली विस्तारै संकटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन् तर क्वाँटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
7: यी सबै रैथाने बाली हुन्, अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी खोजी चाहिँ यो क्वाँटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
6: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐँचो पैँचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली संकटमा परेका हुन्। अहिले क्वाँटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
7: हामी जति पनि क्वाँटी खानको लागि जस्तै नौ बाली भन्छौ त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले गर्दा ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाँटी नै पाइँदैन, एक दुईटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ संकटको अवस्था हो, रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौँ।
6: संकटमा परेका यी दलहन बालीलाई नार्कको जिन बैंक मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ तर जिन बैंकको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड़ छ जसले हाम्रो संस्कृति मात्रै होइन पोषण सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्वपूर्ण टेवा पुर्याउँछ।
5: संकटमा परेका दलहनजन्य बालीको संरक्षण, उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढ़ी प्रभावित क्षेत्रकै प्रसंग, भोटेकोशी बाढ़ीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढ़ीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितौन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढ़ी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागि छ। यस्तै रसुवा जिल्लाको भोटेकुसी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढ़ेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। बाढ़ीपछि पानी जम्ने ठाउँ बढ़दा लामखुट्टेको प्रजनन स्थल विस्तार हुन सक्ने भएकाले डेंगी, मलेरिया लगायत किटजन्य रोगको जोखिम समेत निगरानीमा राखिएको छ। खाद्य सामग्री दूषित भई खाद्य विषाक्तता र आन्द्राजन्य समस्या पनि देखिन सक्ने डाक्टरहरूले बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ीपछि अहिलेसम्म पानीजन्य रोगको असामान्य वृद्धि भने देखिएको छैन तर दूषित पानीका कारण आउँदा दिनमा जोखिम बढ़न सक्ने भएकाले निगरानी र प्रतिकार्य टोली परिचालन गरिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनुभयो।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले रसुवाको भडेकुसी बाढ़ीबाट उत्पन्न विपत्तिको सामना गर्न साझा संकल्प गरेका छन्। विपत्तिको यस घड़ीमा राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। हिजो बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुधे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई शुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
4: अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुण्डी बुग्यू प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
5: अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि विश्वमा हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुँदैछन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो वर्षा भएको छ। आज गोसी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा लुम्बिनी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला पर्वलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
5: भेकुडी मण्डपमा चलिरहेको 18 संस्करणको नाडा अटो सो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20-35% छूट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन केपीआई, भारतीय ब्राण्ड एरो स्टार, एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
4: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तर्कालीन आदेश नदिएपछि कांग्रेस महाधिवेशनका लागि बाटो खोलेको छ। कांग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक रिट दायर गरेका थिए।
5: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गएको आर्थिक वर्षमा निजी क्षेत्रमा 3 खर्ब 59 अर्ब 36 करोड़ रूपियाँ मात्रै कर्जा विस्तार भएको छ।
4: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दै छ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खापत्रले लेखेको छ।
5: रसुवाको भोटेकोशी नदीमा अस्ति आएको बाढ़ीले पुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले बताउनुभयो।
4: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल रसुवा नुवाकोट दादिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर सड़क र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढ़ीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौड़िरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई भैंसी बाख्रा भेड़ा र अरू पशु भने असहाय बनेर बाढ़ीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस भत्किएका घर र अवरूद्ध सड़कका तस्विर देखिन्छन्। तर त्यही तस्विरको छेउमा एउटा अर्को पीड़ा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीड़ा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाईमा छन्। विपदमा पशुको पीड़ा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खापत्रले लेखेको छ।
5: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
4: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढ़ी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाड़ा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 सफेला हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
4: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
5: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको जोड़।
4: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
5: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिच है भाइ, अर्को बाढी नाउन्जेल खान पुग्ने डलर झार्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
4: अबै सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
5: नातिउ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
5: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट बाढ़ीग्रस्त क्षेत्रको भ्रमण गरेर काठमाडौँ फर्किए प्रधानमन्त्री शाह, 2 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको अनुमान, 100 अझै बेपत्ता। विनाशकारी बाढ़ीमा झण्डै 2000 जनाको उद्धार, 399 जनाको शव फेला। रसुवा बाढ़ीपछि लुम्बिनीका 129 जना अज्ञात, खोजखला तीव्र। रसुवागढ़ी बाढ़ी पहिरोमा अर्घाखाँची र कपिलवस्तुका नागरिक सम्पर्क विहीन। बाढ़ी पीड़ितको उद्धारमा जुट्यो विजयनगर र शिवराज, 21 लाख बढ़ी सहयोग गर्ने प्रतिबद्धता। कर सेवा सहज र पारदर्शी बनाउने नगर प्रमुख अर्यालको भनाई, बाढ़गंगामा नगरबाटै पान नम्बर दिने अवस्था, सेवा शुभारम्भ। र आर्थिक वर्ष 2082-83 बाढ़गंगामा 537 योजना कार्यान्वयन, उपभोक्ता समिति मार्फत 390 योजना सम्पन्न।
1: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर्स, बाढगंगा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगंगा अटो ट्रेडर्स। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु, एभरेस्ट बैंक नजिकै।
0: अब समाचार विस्तारमा। श्रावण शुक्ल पूर्णिमाका दिन आज देशभर हिन्दू धर्मावलम्बीहरूको पवित्र चाड रक्षा बन्धन तथा जनै पूर्णिमा धार्मिक विधि अनुसार मनाइँदैछ। सत्ययुगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धिकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरू गरिन्छ। आजको दिन बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ, पोखरी र जलाशयमा स्नान गरी सप्त ऋषि तथा प्रजापति ऋषिहरूको पूजा अर्चना गर्ने गर्दछन्। वशिष्ठ, काश्यप, अत्रि, जम दग्नी, गौतम, विश्वामित्र र भरद्वाज गरी सप्त ऋषिको स्तुति गर्दै तर्पण दिने परम्परा छ। आजको दिन गुरू पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन डोरो बाँध्ने गरिन्छ। भविष्य पुराणका अनुसार देवगुरू बृहस्पतिले अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेर देवगणहरूको रक्षा गरेको स्मरणमा यो डोरो बाँध्ने चलन शुरू भएको हो। ब बाढ़ी प्रभावित क्षेत्र को भ्रमण का लागि नुवाकोट पुग्नुभएका प्रधानमंत्री बालेन्द्र शाह काठमाडौं फर्किनु भएको छ। उहाँ बाढ़ीग्रस्त क्षेत्र को भ्रमण र त्यहाँ ब्रिफिङ लिएर काठमाडौं फर्किनु भएको हो। स्रोतका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र उहाँको टीम भने बाढ़ीग्रस्त क्षेत्रमै छ। नुवाकोटमा प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका बाढ़ी पीड़ित स्थानीय र घाइतेहरूलाई भेट्नु भएको थियो। प्रधानमन्त्री शाह हिजो सड़क मार्गबाट बिदुर जानुभएको थियो। उहाँले बिदुर पुग्ने बित्तिकै त्यहाँ रहेको श्री नम्बर एक सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको थियो। ब्रिफिङमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सा, सूचना तथा संचार मन्त्री विक्रम तिमिल सिन्हा, बागमती प्रदेश मुख्यमन्त्री किरण थापा मगर, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल सहभागी हुनुहुन्थ्यो। उहाँहरूलाई नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मी लगायतले मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराउनु भएको थियो। बुधबारको बाढ़ीले 2 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ भने झण्डै 1500 परिवार विस्थापित भएका छन्। यो समाचार तयार पार्दासम्म रसुवाको भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 जना पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 33 जना, सितवनमा 137 जना, गोर्खामा 32 जना, तनहुँमा 28 जना, नवलप्रासी पूर्वमा 87 र नवलप्रासी पश्चिममा 27 जना गरी 332 जनाको शव फेला परेको हो। अहिलेसम्म 1976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक रहेका छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा पनि ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म 389 पुगेको छ। नेपाल प्रहरीले हिजो साँझ 5 बजे दिएको अपडेट अनुसार बुधबार आएको बाढ़ीमा पनि लुम्बिनीमा ज्यान गुमाउनेको संख्या 129 जना अज्ञात रहेका 129 जना रहेका छन्। रसुवागढ़ी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा पहिरोका कारण अर्घाखाँची र कपिलवस्तुका विभिन्न स्थानका नागरिक तथा जलविद्युत आयोजना र नेपाली सेनामा कार्यरत व्यक्तिहरू सम्पर्कविहीन भएका छन्। बाढ़ी तथा पहिरोपछि कपिलवस्तुको विजयनगर गाउँपालिका 2, कुकुर भुकुवा घर भइहाल त्रिशुली जलविद्युत कम्पनीमा कार्यरत 45 वर्षीय नन्दबहादुर भाट छेत्री सम्पर्कविहीन हुनुभएको छ। त्यस्तै त्रिशुली 3A जलविद्युत केन्द्रमा कार्यरत बाढ़गंगा नगरपालिका निवासी जीवलाल अधिकारी पनि सम्पर्कविहीन भएको जनाइएको छ। यसै गरी बाढ़गंगा नगरपालिका 2 पिपराका महेन्द्र चौधरी र शेरगढ़ महाराजगंज नगरपालिका वड़ा नम्बर 3 का आशिष पाल, शिवराज नगरपालिका 9 का संगम बुढ़ा मकर लगायतका व्यक्तिहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको जनाइएको छ। शिवराज नगरपालिका 3 निवासी मणिकला राणा पनि बाढ़ी पहिरोपछि सम्पर्कविहीन भएको बताइएको छ। यता अर्घाखाँचीको भूमिका स्थान नगरपालिका 9 काफले घर हुनुभएका मणिकला राणा, तारा राणा र प्रशान्त रेश्मी पनि बाढ़ी पहिरोपछि सम्पर्कविहीन हुनुभएको छ। उहाँहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ। भूमिका स्थान नगरपालिका 9 रातामाटा घर भई रोजगारीका सिलसिलामा रसुवा पुग्नुभएका सुमित मल्ल पनि परिवारको सम्पर्कमा आउनुभएको छैन। उहाँको अवस्थाबारे परिवारजनले जानकारी खोजिरहेका छन्। यसैबीच अर्घाखाँचीको मालारानी गाउँपालिका 5 निवासी तथा सामुदायिक रेडियो मालारानीका संस्थापक सदस्य नारायण पन्ती सहित 17 जनाको टोली पनि रसुवाको टिमुरेमा सम्पर्कविहीन भएको जनाइएको छ। पन्ती काठमाडौँ स्थित हलिडे टुर्स एण्ड ट्राभल्स प्रणाली मार्फत मानसरोवर यात्राका लागि निस्किनु भएको थियो। उहाँसहित 17 सदस्यीय टोली मंगलबार राति रसुवाको टिमुरेमा बास बसेको थियो। बुधबार बिहान करिब 6 बजे पन्थी आफै फेसबुक लाइभ मार्फत सम्पर्कमा आउनुभएको थियो। उहाँले स्याफ्रु बेसीदेखि टिमुरेसम्मको करिब 17 किलोमिटर सड़क निकै अप्ठ्यारो रहेको जानकारी गराउनु भएको थियो। त्यसपछि भने पन्थी सहित यात्रामा रहनुभएका 17 जनासँग सम्पर्क हुन नसकेको काठमाडौँ हलिडे टुर्स एण्ड ट्राभल्स प्रहरीले जनाएको छ। नेपाल भारत सीमावर्ती क्षेत्रमा पर्ने कोशी, नुवाकोट, धादिङ, गोर्खा, चितवन र नवलप्रासी सहितका जिल्लामा आएको अप्रत्याशित बाढ़ीबाट भएको जनधनको क्षतिप्रति विजयनगर गाउँपालिका र शिवराज नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। यसैबीच विपत्तिमा परेका नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले विजयनगर गाउँपालिका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरूको तर्फबाट एकमुष्ट 10,01,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यस्तै शिवराज नगरपालिकाले 11,00,000 रूपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको कार्यपालिकाको बैठकले नगरपालिकामा कार्यरत कर्मचारीहरूको एक दिन र जनप्रतिनिधि हरूको 3 दिनको तलब बराबरको रकमबाट राहत सामग्री खरिद गरी हस्तान्तरण गर्ने निर्णय गरेको हो। यस्तै कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित आर्य बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 51,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। संस्थाका अध्यक्ष प्रकाश घिमिरे सहितको टोलीले प्रमुख जिल्लाधिकारी जनार्दन गौतमलाई 51,000 रूपियाँको चेक हस्तान्तरण गरेको हो। रसुवामा आएको विनाशकारी बाढ़ीपछि राहत तथा उद्धार का लागि सरकारले आर्थिक सहयोगको आह्वान गरे अनुसार संस्थाले सहयोग उपलब्ध गराएको जनाएको छ। बाढगंगामा करदाता सेवा अन्तर्गत नगरबाट पान नम्बर दिने कार्यको सेवा शुभारम्भ भएको छ। बाढगंगा नगरपालिकामा करदाता सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ तथा करदाता शिक्षा सम्बन्धी कार्यक्रम अन्तर्गत मेयर अर्याल र आन्तरिक राजस्व कार्यालय प्रमुखले सेवा शुभारम्भ गर्नुभएको छ। बाढगंगा नगरपालिका र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको समन्वयमा आयोजित कार्यक्रममा करदातालाई कर सम्बन्धी जानकारी, सेवा तथा प्रक्रियाबारे सहजीकरण गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रममा नगर प्रमुख कर्यालले नगरबाट पान नम्बर दिने कार्यको सेवा शुभारम्भ हुनु सुखद रहेको बताउनुभयो।
6: नजिकैबाट यो हामी सेवा प्रभाव गर्दैछौँ। यो नगरपालिकाको कामहरू यो यहाँहरूको सुविधा हो, त्यस कारण यसको बधाई र यसको उपयोग गर्ने यहाँहरू यहाँलाई हार्दिक बधाई दिन चाहन्छु। त्यसको लागि संरक्षण गर्नुभएको आन्तरिक राष्ट्र कार्यालय कृष्णनगर कार्यालय प्रमुख सम्पूर्ण साथीहरूलाई पनि मैले हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
0: कर तिर्ने नागरिकलाई सहज, सरल र पारदर्शी सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउँदै करदाता र सरकार बीचको सम्बन्ध विश्वासमा आधारित हुनुपर्ने धारणा उहाँले राख्नुभयो।
6: हाम्रो खुसी राज्यले यति कर लगायो, यति यो लगायो, यहाँ चाहिँ व्यवसाय कर लगायो, भूमि कर लगायो, यति सम्पत्ति कर लगायो, यो हाम्रो खुसी राज्यले हिजो गाडी सडक थिए व्यवसाय कर उठाउँदैन केही गर्नको लागि स्थानीय तह निर्माण गरेका छ तर त्यो हामी जिम्मेवारी गर्नैपर्छ। नगरे त्यो असफलता हो, कार्यको भागीदार हो। त्यसैले नगरलाई यति क्रिया छ, उनीहरू क्रिया छन् भन्ने बुझाइ चाहिँ यो यहाँहरूले छोड्नु पर्यो। त्यो चाहिँ हामीले आफ्नो कर्तव्य निर्वाह गरेको, भोलि हामी आए पनि यही हो, आज हामीसँग त्यही गरेका छ, भोलि आफ्नो जनप्रति आउँछ त्यही गर्नुहुन्छ। त्यो किनभने जिम्मेवारी दिएको केही गर्नको लागि यहाँ आउने हो।
0: कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कृष्ण प्रसाद नेउपानेले करका प्रकार, करदाताका दायित्व, कर विवरण बुझाउने प्रक्रिया तथा कर प्रणालीमा देखिएका व्यावहारिक समस्या बारे जानकारी दिनुभयो।
7: जति मूल्य तपाईँहरूले तिर्नुहुन्छ त्यति मूल्यकै बिलहरू तपाईँले पाउनुपर्छ। त्यति मूल्यको बिल पाउनु भएन भने त्यसको जानकारी अन्तर्राष्ट्रिय कार्यालयमा पनि दिन सक्नुहुन्छ। नेपाल सरकारको अहिले हेलो सरकारले विभिन्न मजुरीहरू लिने गरेको छ, त्यहाँ पनि दिन सक्नुहुन्छ। अन्तर्राष्ट्रिय विभागमा पनि दिन सक्नुहुन्छ र जुनसुकै माध्यमबाट आएका गुनासोहरूलाई हामीहरूले सम्बोधन गर्नेछौँ र हामीहरूले चेक जाँच गर्दाखेरि न्यून बिल सामानको जति मूल्य हो त्योभन्दा कम मूल्यमा बिल काटेको छ भने जतिको फरक हुन्छ त्यसमा हामीले थप कर निर्धारण गर्दछौँ। त्यसमा मूल्यवृद्धि करमा दर्ता रहेको व्यवसायलाई 13% जुन मूल्य जति मूल्यको कमीको बिल काटेको छ त्यसको 13% भ्याट लाग्छ, बाँकी थप 13% जुन करको 100% जरिमाना लाग्छ। अब विगत समयको हो भने अहिलेसम्मको ब्याज र थप शुल्क पनि लाग्छ।
0: कर प्रणाली व्यवसाय दर्ता तथा नवीकरण कर बुझाउने प्रक्रिया र करदाताले पाउने सेवा सुविधा लगायतका विषयमा जिज्ञासा राखेका थिए। उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डे, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गणेश छेत्री तथा उद्योग व्यापार संघका पूर्व अध्यक्ष किमानन्द पौडेल लगायतले कर प्रणालीलाई व्यवसाय मैत्री, पारदर्शी र सहज बनाउनु पर्ने धारणा राख्नुभएको थियो। कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायत जनप्रतिनिधि, कर्मचारी, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरकारवालाको उपस्थिति रहेको थियो। नगरपालिकाले करदातालाई कार्यालय धाउनुपर्ने बाध्यता कम गर्दै आवश्यक सेवा स्थानीय तहमै उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रममा 150 भन्दा बढ़ीको सहभागिता रहेको थियो। आयोजकका अनुसार कर सम्बन्धी सचेतना अभिवृद्धि गर्दै स्वैच्छिक रूपमा कर तिर्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ। बाणगंगा नगरपालिकाले आर्थिक वर्ष 2082-83 विभिन्न क्षेत्रका कुल 561 विकास योजना मध्ये 537 योजनाको सम्झौता गरी कार्यान्वयन गरेको छ। 24 योजना भने सम्झौता हुन नसकेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत शान्तराज आचार्यका अनुसार सम्झौता भएका 537 योजना मध्ये 390 योजना उपभोक्ता समिति मार्फत र 147 योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको हो। उपभोक्ता समिति मार्फत सञ्चालन भएका 390 योजना मध्ये 369 योजना निर्धारित समयमै सम्पन्न भएका छन् भने 21 योजना अझै सम्पन्न हुन बाँकी रहेका छन्।
8: जसमध्ये उपभोक्ताबाट सञ्चालित 390 योजनाहरू मध्ये 369 योजनाहरू उपभोक्ता समितिबाट सम्पन्न हुन सके भने 21 योजनाहरू उपभोक्ता समितिहरूले पनि काम गर्न सकेका छैन।
0: त्यस्तै ठेक्का प्रक्रिया मार्फत कार्यान्वयनमा लगिएका 147 योजना मध्ये 127 योजना सम्पन्न भएका छन्, 18 योजना भने अधुरै रहेको आचार्यले जानकारी दिनुभयो। बाँकी 2 योजना कर्मागत आधारमा आगामी आर्थिक वर्षमा सम्पन्न हुने उहाँले स्पष्ट पार्नुभयो। नगरपालिकाले आर्थिक वर्ष 2082-83 भौतिक पूर्वाधार निर्माणतर्फ पनि उल्लेख्य प्रगति गरेको जनाएको छ। सो अवधिमा 11.6 किलोमिटर सड़क कालोपत्रे गरिएको छ। त्यस्तै 3.83 किलोमिटर सड़क ढलान तथा 1.11 किलोमिटर क्षेत्रमा लकिङ प्लग निर्माण गरिएको छ। नगरपालिकाका अनुसार 22.5 किलोमिटर सड़कको स्तर उन्नति गरिएको छ भने 7.7 किलोमिटर सिंचाई कुलो निर्माण सम्पन्न भएको छ। यसै गरी नगरका विभिन्न स्थानमा 4.5 किलोमिटर नाले निर्माण गरिएको छ। नगरपालिकाले विकास निर्माणका योजनालाई समयमै सम्झौता गरी कार्यान्वयनमा लैजाने र सम्पन्न भएका योजनाको अनुगमन तथा मूल्याङ्कनलाई प्राथमिकता दिएकोले अपेक्षाकृत काम भएको जनाएको छ।
8: र ठेक्का मार्फत हाम्रा 127 योजना सम्पन्न भयो भने 18 योजनाहरू सम्पन्न हुन सकेनन् र अब 82-83 आयुर्वेद औषधालयको भवन 1 करोड छ होला र गोदापुरदेखि मालबराई जाने कोठी नदीको पक्की पुल 54,91,000 2 क्रमागत योजनाको रूपमा हामीले सञ्चालन गरेका थियौँ। तिनीहरूको खासै प्रगति यो वर्षमा स्ट्यान्डिङमा सकेन र क्रमागत रूपमा भएको हुनाले आगामी वर्षमा त्रिवेणीको स्वत दायित्व सरेको छ।
0: नगरपालिकाले अधुरा रहेका योजनालाई आवश्यक प्रक्रिया पूरा गरी सम्पन्न गर्ने तथा कर्मागत योजनालाई आगामी आर्थिक वर्षमा निरन्तरता दिने तयारी गरेको जनाएको छ। अब मौसमको खबर। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा वर्षा भइरहेको छ। गैराती देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो छ घण्टामा नवलप्रासी पूर्वमा सबैभन्दा धेरै 73 मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। पाल्पा, तनहुँ, बाँके लगायतका क्षेत्रमा पनि ठूलो वर्षा भएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। जनै पूर्णिमा पर्वलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो वर्षा समेत हुन सक्ने सम्भावना छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वर्षा, चिप्लो बाटो, पहिरो तथा आकस्मिक रूपमा खोला नाला बढ़न सक्ने जोखिमलाई ध्यान दिन महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बाढ़ीग्रस्त क्षेत्रको भ्रमण गरेर काठमाडौँ फर्किए प्रधानमन्त्री शाह। 2 खर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको अनुमान, 100 वर्षै बेपत्ता। विनाशकारी बाढ़ीमा झण्डै 2000 जनाको दार, 399 जनाको शव फेला। रसुवा बाढ़ीपछि लुम्बिनीका 129 जना अज्ञात। रसुवागढ़ी बाढ़ी पहिरोमा अर्घाखाँची र कपिलवस्तुका नागरिक सम्पर्कविहीन। बाढ़ी पीड़ितको उद्धारमा जुट्यो विजयनगर र शिवराज, 21 लाख बढ़ी सहयोग गर्ने प्रतिबद्धता। कर सेवा सहज र पारदर्शी बनाउने नगर प्रमुख अर्यालको भनाई, पाड़गंगामा नगरबाटै 5 नम्बर दिने सेवा शुभारम्भ। र आर्थिक वर्ष 2082-83 बाढ़गंगामा 537 योजना कार्यान्वयन, उपभोक्ता समिति मार्फत 390 योजना सम्पन्न। हवस्ता एफएम ब्याण्डको 99 बिन्दु समयकालसँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्राविधिकमा साथ दिने अनिशलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए।
1: खुशी को खबर विगत चार दशक देखि बुटवल में निरंतर सेवा दिदै आइरहेको आले डेन्टल अब कपिल वस्तु को चार नंबर जितपुर में यही श्रावण चार गते देखि शुभारंभ भई संचालन में आइरहेको छ।
2: शुभारंभ को अवसर में विशेष छूट थप जानकारी का लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिक।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
4: यति बेला बिहानको 7 बज्यो।
5: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590199 र 97627386340।
7: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: कता हो काका लहर लहर गर्दै?
10: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
10: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
10: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004। यो बाइक बिग्रेन, मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर।

0: बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यस्तै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083 श्रावण 31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त, आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्, बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।
9: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र, बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
10: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
11: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
10: 24 घण्टा सेवा उपलब्ध छ।
11: नभुल्नुहोला,
10: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तीजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा दुई पिपरा, कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा दुई पिपरा, कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
3: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुनचाँदी पसल।
0: पुराना सुनचाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
4: लुम्बिनी खाती सुनचाँदी पसल, बारगंगा चार, जितपुर, कपिलवस्तु।
0: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 9557031569। अर्जुन खाती, सम्पर्क नम्बर 9557078403।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 0175349005, 0175359005 र मोबाइल 9857078010।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
8: यति बेला बिहानको 8 बज्यो।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरी लाइफ।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन गाडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज खरे।
1: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
4: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल, तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
5: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
4: कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
1: ल, तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाँची ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
4: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा।

0: साथै सुन चाँदी खरीद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्काखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौली हवा रोड, कृषि विकास बैंकको अगाडि।
2: न्यू अर्काखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795526 र 9847082790।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भार्गमका एक बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9857050243, 9806225243 र 9813514417।

0: युनाइटेड अस्पताल बारदिनका साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहडा कपिल बस्ति, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-05/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जन उपभोक्ता समिति, 2083 श्रावण 31 गते भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइनबोर्डको फोटो, कृषि विकास तथा कृषि पचास कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
3: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका, कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379। यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त? बारगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छ न, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बारगंगा अटो ट्रेडर, बारगंगा एक बैरिया, कपिल वस्तु।
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज को सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिक को दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्स को भरोसा। बारगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-64।

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीले सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: यति बेला बिहानको 9 बज्यो।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। बाढ़ी पछिको अवस्थाप्रति विभिन्न देशहरूको ऐक्यबद्धता, नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा, दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन। अवरूद्ध नागढुङ्गा मुगलिन सड़क खुलाउने प्रयास चल्दै। इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै। अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जीत। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोडेकोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 469 जना पुगेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12 जना, नुवाकोटमा 37, धादिङमा 33 जना, चितवनमा 178 जना, गोर्खामा 44 जना, तनहुँमा 28 जना, नवलपरासी पूर्वमा 110 जना र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। अपर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 मजदूर तथा स्थानीयलाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाहरूको संख्या 977 पुगेको छ। यसैबीच खोज उद्धार उपचार राहत तथा पुनस्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ। सड़क तथा स्थल मार्ग अवरूद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको लागि नेपाली सेनाका र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएका छन्। अहिलेसम्म झण्डै 2000 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिलाई रसुवाको धुन्चे र नुवाकोटको त्रिशुलीमा रहेको बट्टार होल्डिङ सेन्टरमा राखिएको छ। बाढ़ीपछि त्रिशुलीदेखि रसुवागोड़ी नाकासम्मको करिब 80 किलोमिटर पासाङ लामो राजमार्ग नै अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाई भएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जनशक्ति परिचालन भइरहेको छ। प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि पर्याप्त टेन्ट लगायत सामग्री पठाएको गृह मन्त्रालयले जनाएको छ। काठमाडौँबाट पठाएका उद्धार तथा राहत सामग्री नुवाकोटको त्रिशुली र रसुवाको धुन्चेमा संकलन गरी आवश्यकता अनुसार वितरण थालिएको छ। यस्तै बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनर्संचालनका काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार राहत सामग्रीको माग गर्ने सुविधा रहेको छ। यो एप मार्फत हराएका व्यक्तिहरूको खोजीका लागि सरकारसँग अनुरोध पनि गर्न सकिन्छ। हराएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा उपलब्ध गराउन नेपाल प्रहरीले आग्रह समेत गरेको छ। यस्तै भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशका नेताहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनु भएको छ। व्हाइट हाउसमा आयोजित कार्यक्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तयार रहेको बताउनु भएको हो। यस्तै जापानका प्रधानमन्त्री साने ताकाइची, बांगलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा बाढ़ीबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको सुरक्षा अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनु भएको छ। आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नु भएको छ। यस्तै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशीमा आएको आकस्मिक बाढ़ीलाई अत्यन्त विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको उहाँको भनाई छ। यस्तै जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज, लिथुयानाका प्रधानमन्त्री मिन्डाउगास र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिंगापुरका प्रधानमन्त्री लरेन्स बोङले पनि बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्न उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नु भएको छ। यस्तै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशीमा आएको आकस्मिक बाढ़ीलाई अत्यन्त विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको उहाँको भनाई छ।

0: बाट आएका दृश्य हृदय विदारक रहेको उल्लेख गर्दै प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नुभएको छ। भोटेको सीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत र पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न बैंक, व्यावसायिक संस्था, सामाजिक संस्था तथा व्यक्तिबाट सहयोग जुट्ने क्रम बढ़ेको छ। अहिलेसम्म विभिन्न स्वदेशी तथा विदेशी संस्था र निकायले करोड़ रूपियाँ सहयोग घोषणा र हस्तान्तरण गरिसकेका छन्। यसैबीच सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले विपदबाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनस्थापना कार्यमा राष्ट्र सेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले यो निर्णय गरेको हो। साथै प्रदेश तथा पालिका र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिम तलब, पारिश्रमिक, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि योगदान गर्न आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ। प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ। सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनेको छ। आजका लागि निर्धारित परीक्षा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। विपदका कारण विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी समेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपदको संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083/27 गते सम्म, प्रवेश परीक्षा 2083/31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बाढ़ीका कारण अस्ति बुधबारदेखि अवरूद्ध रहेको नागढुङ्गा मुगलिन खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरिनीदेखि गलौदीसम्मको सड़क बाढ़ीले लेदो जमेको कारण अवरूद्ध छ। हिजो बिहानैदेखि लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। बाक्लो लेदो भएकाले सड़क खुलाउन समय लागेको छ। बाढ़ीका कारण सड़क अवरूद्ध हुँदा धादिङ नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोर दोहोर गर्ने गाड़ी पनि चल्न सकेका छैनन्। जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन छ। रक्षाबन्धन बाँध्न नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुरको अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। जनपूर्णिमाका दिन 11 थरीका गेडागोडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। तराई क्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ़छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाका कारण ती क्षेत्रमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक शर्तहरूको सूची तयार पार्न थालेको छ। इरानी सुरक्षा प्रमुख महसिन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिरहेको छ। अमेरिकाले ती माग पूरा गर्न व्यावहारिक कदम चालेपछि मात्रै जलमार्ग खोल्ने संकेत भएको देखिएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभयो। यस घटनाक्रमले हर्मुजलाई लिएर अमेरिका इरानबीचको सैन्य तनावसँगै कूटनैतिक प्रयास पनि तीव्र बनेको देखिएको छ। कतार र ओमान जस्ता मध्यस्थ देशहरूको सक्रियताले युद्ध अन्त्य र महत्वपूर्ण जलमार्ग फेरि सञ्चालन हुने सम्भावनाबारे आशा बढ़ाएको खबरमा उल्लेख छ। अब खेल खबर। स्पेनिश ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। गैराती घरेलु मैदान क्याम्प नौमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई 2-0 गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिना र फेर्मिन लोमेजले एक एक गोल गरेका छन्। यसैबीच नेपालमा गएको विनाशकारी बाढ़ीको सम्झनामा स्पेनिश क्लब बार्सिलोनाका खेलाड़ीले एक मिनट मौन धारण गरेका छन्। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेल अघि खेलाड़ीहरूले मौन धारण गरेका छन्। क्लबले सामाजिक सञ्जाल एक्स मार्फत यसबारेको फोटो पोस्ट गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। बाढ़ीपछिको अवस्थाप्रति विभिन्न देशहरूको ऐक्यबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा। दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन। अवरूद्ध नागडुङ्गा मुगलिन सड़क खुलाउने प्रयास चल्दै इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
6: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
7: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
8: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
7: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
8: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
5: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0675901989 र 97627386341।
9: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: कि जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरी लाई
1: होइन ए दाई कता हो लखर लखर बाइक डोराउँदै
2: कहाँ हुनु र भाइ यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त आज पनि अफिस जाने बेला बिग्रियो नयाँ किनौ भने पुरै पैसा छैन
1: चिन्ता लिनु पर्दैन बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ अनि नयाँ किन्न पैसा छैन चिन्ता लिनु पर्दैन नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ
3: जेनुइन नै ठिक छ जेनुइन नै ठिक छ
4: हजुर जुनसुकै पुरानो बाइक लिएर आउनुहोस् बजाजको नयाँ डोमिनार पल्सर प्लाटिना एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्
1: अनि सुन्नुहोस् त यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ
3: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भाडगङ्गा एक बैरिया कपिल वस्तु
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50243 98026 25243 र 98013 51417

0: बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारदुङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि परियोजनामा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने,
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पश्चात कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bardungamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारदुङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
3: फिजियोथेरापी विशेषज्ञ सेवा
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरम्ला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9857-52004
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लाल पूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क गर्नुहोला सम्पर्क नम्बर 9843-52747 9887-62979 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिल वस्तु

0: वार्षिक साधारण सभा सम्बन्धी सूचना एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्यज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।
1: खुशीको खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
3: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
4: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
3: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
4: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
3: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
4: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
0: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर बाणगंगा 1 बैरिया कपिलवस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
0: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बाणगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नु होला, टिकट
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
8: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
9: यति बेला बिहानको 10 बज्यो।

0: नए प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को देव स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन हो।
1: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575551138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
6: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बाढगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराट कडे।
5: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि।
7: हामी कहाँ टाइल, ग्रेनाइट, भेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज, बाढगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक

0: बिहान भरि सम्झाए न्यू अर्घाँची ज्वेलर्स बार्दल नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
1: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाँची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलिहवा रोड, कृषि विकास बैंकको अगाडि।
1: न्यू अर्घाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079586 र 9847920।

वार्षिक साधारण सभा सम्बन्धी सूचना यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण मिति 2083 भदौ 14 गते आइतबार समय बिहान ठिक 11 बजे स्थान पंजाबी तड़का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका चार ठाकुरापुर कपिलवस्तु संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: adiós.
1: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तिसको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल बाढगंगा 2 पिपरा कपिलवस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बाढगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570056249 र 98075718346।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083/6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
5: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बाढगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बाढगंगा कपिलवस्तु।
0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
2: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
7: लुम्बिनी खाती सुन चाँदी पसल, बाढगंगा 4 जितपुर कपिलवस्तु।
2: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
0: यति बेला बिहानको 11 बज्यो। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083-5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
6: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
7: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र
6: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
6: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
8: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
9: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
0: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज कोरियन आइल्स र पीटी अध्ययन गराई युके क्यानाडा जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
9: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
0: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
7: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
10: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो
0: करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गुरुसिङ्गेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।

0: सुन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98570151713। संचालक

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010। खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रवण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

0: Ayos.
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-25243 र 98013-51417।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9875052004
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नबरु
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएस को आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर बाढगङ्गा एक बैरिया कपिल वस्तु
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाढगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
4: सम्पर्क नम्बर 076550111 9855031363 र 9809443064
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
5: फिजियोथेरापी विशेषज्ञ सेवा
6: आइसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नु होला टिकट।
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
5: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
6: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको, कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि। अध्यक्ष
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला मध्य

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास चल्दै। बाढ़ीबाट आयातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द छिट्टै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई अनुबन्ध। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनु भएको छ। उहाँका अनुसार केही समय अघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायहरूलाई खबर गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोचेन खोला र पुरेपु त्याइत्सो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो। यो तालमा पानीको मात्रा बढ़दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको थियो। पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा फेरि ठूलो बाढ़ी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुंगा माटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनारा जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राय कृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा फँसेका मध्य 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै मनमोहन हस्पिटलमा 2 जना, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनोमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदूरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ। हिजो 350 मजदूर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ। आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ। बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। अस्ति बुधबारदेखि अवरूद्ध काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सड़क अवरूद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका 3 दिनसम्म अवरूद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सड़क खुलाउन बाँकी छ। अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि
0: सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि

0: यूजीसीतर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह, बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढ़ीबाट भएको मानवीय एवं गाड़ीको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाड़ी, व्यवसायी, मजदूरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र क्षतिको विवरण पनि संकलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढ़ी प्रभावित क्षेत्रमा व्यवसायी, मजदूर र यात्री अल्पत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रूपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढ़ेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन तथा व्यवसायी महासंघका अनुसार आज 318,500 रूपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 320,900 रूपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 322,100 रूपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2800 रूपियाँले बढ़ेर 319,500 रूपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 316,700 रूपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबट भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण, अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासका हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्नेतर्फ अघि बढ़ेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई 1,19,00,000 डलरमा अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टाफोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाईका गोलरक्षक रोबर्ट सान्जेजको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 जीतमा सेन्जेजको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह, बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार, घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै, काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै, बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी, द्वन्द छिटै समाधान हुने अपेक्षा र

0: द्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
3: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
2: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
4: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
3: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक विराट कहे।
5: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
6: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
5: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
6: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
5: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010।
7: अरे बेटी, कहाँ पहुँचलु? अभी ले तू अलू ना।
8: तू चिंता मत करो माई, हम बस 5 मिनट में पहुँचने वाला बानी।
7: ए अंकुश, ए राजा, अरे सुना तानी जी, बेटी बस 5 मिनट में पहुँचने वाला बड़ी।
9: आज हमार लक्ष्मी आ रहा बड़ी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: युनाइटेड अस्पताल बारदिङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगमका एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-54-417।

0: टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ए दाइ ढुक्काउनु, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950750 र 98376193।

0: आयोस।
1: तरकारी बालीमा पॉकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 मा संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पॉकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पॉकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पॉकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
1: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98572-5004।

0: अरे कोको कोला तो मिलवे किया है, आ 5,000 रुपया एगो साड़ियों न मिला है।
1: शांति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: जापान जाने सोचमा छु, राम्रो जापानीज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला खै? मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आईटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आईटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
5: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.mun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
5: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413 5247 र 98576 29379।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: कता हो काका लखर लखर गर्दै?
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
5: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
4: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बाडगङ्गा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
5: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
6: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
7: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर तौलीहवा रोड, कृषि विकास बैङ्कको अगाडि।
8: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98-0079-85-26 र 98-470-82-790।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: Vaya.
1: Pega, pega, pega.
2: युनाइटेड अस्पताल बारदिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
5: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
2: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै

0: खुसीको खबर विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एभरेस्ट ब्याङ्क नजिकै

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भुटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1200 जनशक्ति थप्यो। भुटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएको र तत्काल ठूलो जोखिम नरहेको सरकारको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब विपद कोषमा जम्मा गर्ने, बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा। नेपाल खबरमा अब पूरा खबर। भुटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 489 जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आज दिउँसो 12 बजीसम्म विभिन्न जिल्लामा 489 जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा 13, धादिङमा 40, तनहुँमा 29, नुवाकोटमा 37, गोर्खामा 44, चितवनमा 186, नवलपरासी पूर्वमा 112 र नवलपरासी पश्चिममा 28 जनाको शव फेला परेको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी, शस्त्र प्रहरी बल, नेपाल भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्। प्रहरीका अनुसार नेपाली सेनाका 44, नेपाल प्रहरीका 28, शस्त्र प्रहरी बल नेपालका 13, भन्सार कार्यालय टिमुरेका 15 र अध्यागमन कार्यालय टिमुरेका 4 कर्मचारी अहिलेसम्म सम्पर्कविहीन छन्। बाढ़ीमा परि सर्वसाधारण सहित अहिलेसम्म 2381 जना सम्पर्कविहीन रहेका प्रहरीको तथ्याङ्क छ। अहिलेसम्म 3253 जनाको उद्धार भएको छ। यसैबीच भुटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसअघि सेनाले प्रभावित नागरिकको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो। अस्ति बुधबार भीषण बाढ़ी आएको भुटेकोशीमा आज पुनः बाढ़ी आएको छ। प्रहरीले अस्ति बुधबार बाढ़ी जन्ने घटना हुँदा चीनतर्फ बनेको नयाँ तालको बाँध भत्किएर बाढ़ी आएको भन्दै सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भुटेकोशी हुँदै त्रिशुलीमा आएको बाढ़ी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई त्यो ताल भरिएर ओभरफ्लो भएको बताएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारी अनुसार ताल भरिएर बगेको पानीका कारण बाढ़ीको मात्रा बढ़ेकाले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो। यसैबीच मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रसुवाको केरूङ क्षेत्रमा भुटेकोशी नदी थुनिएको विषयमा चीन सरकारसँग निरन्तर संवाद भइरहेको र अहिलेलाई कुनै ठूलो जोखिम नरहेको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार परराष्ट्र मन्त्रालय मार्फत चिनिया पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको 1 महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। यस्तै बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं भुटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग G2G खरिद मार्फत माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यसैबीच सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर हेर्न आग्रह गर्नुभएको छ। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयमै आधिकारिक विवरण सार्वजनिक गर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जाल राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम पठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 4-93-555

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। अब थप खबरहरू चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकहरूको वैज्ञानिक तवरले खोजी गर्ने खबरहरू चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकारी अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने

0: चीनी सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेका उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चीनी विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरिरहेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जना भन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई भएको छ। दक्षिणी तिब्बतको विपदग्रस्त क्षेत्रबाट 1000 जना भन्दा बढ़ी मानिसको उद्धार भएको छ। तीमध्ये 500 जना जति विदेशी पर्यटक छन्। अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड पाँचौंको 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आधा झुकाइएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएका बीबीसीले जनाएको छ। ह्यारल्ड 14 शताब्दी यता नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकारी सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुबा र नागरिकका राजाका रूपमा चित्रण गरेका छन्। अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघको अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा उत्तराधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त गर्दै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्विसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 489 जना पुग्यो। 2381 जना सम्पर्कविहीन। सब संकलनमा ढिलाइ भएको गुनासो बढ़ेपछि सेनाले 1200 जनशक्ति थप्यो। भोटेकोशी हुँदै त्रिशुलीमा फेरि बाढ़ी। सुरक्षित ठाउँमा जान सरकारको आग्रह। चीनतर्फ बनेको नयाँ ताल फुटेको नभई बाँध भरिएर निस्किएकोले तत्काल ठूलो जोखिम भने नरहेको भनाई। प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब विपद कोषमा जम्मा गर्ने। बाढ़ी पीड़ित व्यक्ति र व्यावसायिक संस्थाका लागि प्याकेज तयार गर्ने जिम्मा अर्थ मन्त्रालयलाई। नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना। र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
3: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
4: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
5: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिल वस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
4: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
5: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
2: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
4: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको

0: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 भित्र बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
1: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
2: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूची 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूची 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
1: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह, कृषि सहकारी, कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98413-52747 र 98576-29379।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी
5: इलेक्ट्रोनिक सर्विस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9855052004। अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: युनाइटेड अस्पताल बारजिंगा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
5: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिश पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
4: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-413-52-747, 98-857-62-979। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिलवस्तु।
6: Hey,
2: यो बाइक बिग्रेर हैरा नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
2: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
2: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
5: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स, बाडगङ्गा एक बैरिया कपिलवस्तु।
2: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाडगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
5: सम्पर्क नम्बर 076551111, 98570131363 र 98019443064।
7: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
8: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
7: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बाडगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
8: लौ लौ, त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
9: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
10: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स, 4 नम्बर जितपुर दौलीहबा रोड, कृषि विकास बैङ्कको अगाडि।
11: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9870782790।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना एस श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाडगङ्गा नगरपालिका 8 जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 गते आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस बाडगङ्गा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलीहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: प्रकार को रसायन केमिकल न मिसाइए, शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन।
1: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला टिकट
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाणगंगा 1 जितपुर कपिल वस्तु एभरेस्ट बैंक नजिकै।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083 6 महिना 9 गते भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।
4: कता हो काका लहर लहर गर्दै?
5: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ।

0: यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
0: ल होइन, सँगैजाम शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर, हाम्रा सेवाहरू।
0: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वर इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
2: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो।
3: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा, कपिल वस्तु।
4: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
3: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा, कपिल वस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।

0: അയ്യോ, അവ സുന്നോസ് श्री स्टील्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै वहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: वार्षिक साधारण सभा सम्बन्धी सूचना। एसएससीडी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका आठ जितपुर कपिलवस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण। मिति 2083 भदौ 14 गते आइतबार। समय बिहान ठिक 11 बजे। स्थान पंजाबी तड्का एन्ड पार्टी प्यालेस बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिलवस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहवा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिलवस्तु।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिलवस्तु एभरेज बैंक नजिकै।
3: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
4: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
5: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
1: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
5: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
1: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङ्गेमा भर्ना हुनुहोस्।
3: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076590189 र 97627386341।
5: डिजिटल इन्टरनेसनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
7: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
6: ल तपाईँ पनि बिहान भरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बाढगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहार।
7: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
8: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
9: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहावा रोड कृषि विकास बैंकको अगाडि।
10: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 98079586 र 98470 82790।

0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
1: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570710।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरिलाई।
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडिएछु।
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
2: ल होइन सब एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
1: हजुर हाम्रा सेवाहरू,
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
3: नमस्ते, आज हामी तपाईँलाई लालीसँग भेटाउँछौ।

0: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर्स, बाढगङ्गा एक बैरिया कपिल वस्तु।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443066।
3: बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 भित्र बाढगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
2: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगत हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
2: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843552747 र 9856739379।
5: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
6: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
7: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगंगा 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त खैरीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
6: 24 घण्टा सेवा उपलब्ध छ।
7: नभुल्नुहोला
6: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
0: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
1: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षीबाट जानकारी। बाढ़ीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढ़ी पूर्वानुमान महाशाखाको सुझाव।
2: अस्ति बाढ़ी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ। त्योभन्दा बाहिर पाड़ी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
0: नर्वेका राजा ह्याराल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
1: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
4: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं। एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नवलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नवलप्रासी पूर्वमा 134 र नवलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढ़ी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा, धादिङ, गोर्खा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको काली गण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नलप्रासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिशरले बुधबारको बाढ़ीबाट झण्डै 93,000 जना मानिस प्रभावित भएको बताउनु भएको छ। आईएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3 करोड़ 10 लाख अमेरिकी डलर अर्थात झण्डै 5.25 अर्ब रूपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढ़ीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
1: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका हरूको खोजी तथा सब व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। सब संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो।
0: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नवलपुर गोर्खा धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रीनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीमा विपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय काशीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसके बिवारिसे बनेका शवलाई बिवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
1: यसैबीच चितवनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितवन उद्योग संघको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढ़ीले बगाएर ल्याएका 186 शवमध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच संकलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव, अत्यधिक गर्मी र उसिलो मौसमका कारण शव चाँडै कुहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले संक्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्योल र पीड़ामा परेका छन्। बुधबार बिहानदेखि संचार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री, चिकित्सक, पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको विदुरमा रहेको श्री नम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
1: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 झण्डै 2 रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 1,91 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र, गैर सरकारी संघ संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट संघीय कर्मचारीहरूले पनि तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले 1,52,00,00,000 रूपियाँ सहयोगको घोषणा गरेको छ।
8: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
9: Where do we begin?
8: With international news you can trust, BBC News.
9: Journeys into the heart of global events.
8: and voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis, and I am here to find out.
1: विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले 1.52 अर्ब रूपियाँ सहयोगको घोषणा गरेको छ।
8: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
10: Where do we begin?

0: Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भोटेको सीमा माथि बनेका नयाँ तालको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो, संयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ़दो लगायतका खबर प्रस्तुत गर्यौं।
10: नेपाल दर्पणमा अब बाँकी खबर। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्चस्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बन्ने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले

0: जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेको उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई छ। यसैबीच चिनिया राष्ट्रपति शी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनु भएको हो।
1: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन चीनका दूतावासले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचार मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढ़ी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोशी हुँदै त्रिशुलीमा बाढ़ी आयो, तर यो बाढ़ी ताल भरिएर भएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढ़ी पूर्वाञ्चल महाशाखाका प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद पराजुललाई भोटेकोशीमा यसअघिको जस्तो भीषण बाढ़ी आउने सम्भावना त्यो तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
2: जोखिमपूर्ण ताल भन्न सक्छौ, किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्राय जसो फुट्ने गर्दछ, नफुट्न पनि सक्छ कहिलेकाहीँ। जस्तै सुनकोशीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ, तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठूलो बाढ़ी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौं। 200 लाख घनमिटर चाहिँ प्रारम्भिक रूपमा आकलन गरेका छौँ। अब 200 लाखको तुलनामा 30 लाख मात्र लाई चाहिँ हामीले सानै भन्न सक्छौ। सानै बाढी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ भने, अर्कोतर्फ थुप्रो गेग्रानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
3: दीर्घकालीन चुनौती के हुन सक्छ? भविष्यमा यो कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा यो यही रहने अवस्था पनि रहन्छ कि यसलाई कसरी लिने?
2: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन, होइन, त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन। खालि जोखिम कम र बढीको मात्रै कुरा हो। कहिलेकाहीँ अत्यन्तै ठूलो ज्ञानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
3: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ, होइन, त्यहाँ के के सावधानी अप्नाउने अरू उद्धार कर्मी लगायत?
2: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठूलो हो। 500-700 वर्ष भन्दा पनि बढी समयमा एकचोटि आउन सक्ने ठूलो बाढी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौं। 6-7 घण्टामा तिब्बत नाकाबाट यो चितौन हुँदै तल गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ। त्यसकारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टि समन्वयहरू गर्नुपर्ने यावत समस्या छँदैछन्। अब यहाँले छोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन। अहिले चीनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय, उद्धारमै खटेको सुरक्षा निकाय, बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तलब दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र स्याप्रुबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ, उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ। र हामी कम्तीमा अस्ति बाढ़ी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढ़ी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
0: उहाँ हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढ़ीसँग सम्बन्धित प्रसंग, भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित 700 भन्दा बढ़ी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेसी र मैलुङ इलाकाबाट आज अपरान्नसम्म 40 विदेशी सहित 706 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय, 4 जर्मन र 4 चिनिया, 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 भन्दा बढ़ी फौज परिचालन भएका छन्। 3 सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
2: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
1: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
2: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोसीमा आएको भीषण बाढ़ीपछि संचालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो। नेपालको भौगोलिक बनावट, विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै वहाँले सरकारले शुरूआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो। यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो।
3: नुवाकोटमा बाढ़ीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालनमा ल्याएको छ। बाढ़ी पीड़ित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न विद्यालय, सामुदायिक भवन, कवर्ड हल र सार्वजनिक संरचनालाई अस्थायी शिविर बनाएको हो। बाढ़ीबाट प्रभावित विदुर नगरपालिका, बेलकोट गढ़ी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन्। विदुर नगरपालिका अन्तर्गत तुप्सिएको पुस्तकालय, त्रिशुली ढुंगे र सिमचौरको क्रियापुत्री भवन, बट्टारको कवर्ड हल, देवीघाटको आयुर्वेद चिकित्सालय, बेत्रावतीको सुन्दरी क्योरिनी मावि कोलोनी कवर्ड हल र देवीघाट सीट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ। यस्तै बेलकोटगढ़ीको महादेव मावि तथा किस्पाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाइएको छ। शिविरहरूमा क्षमताभन्दा बढ़ी मानिसको चाप छ। रणभूमेश्वरी माविमा 300 जनाको क्षमता रहेकोमा अहिले 450 जना बसिरहेका छन्। शिविरहरूमा बसोबास व्यवस्थापनसँगै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ। पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी सम्मु प्रसाद रेग्मीले जानकारी दिनुभयो।
4: यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत सयौं कामदारहरू संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 जना कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 जनाको उद्धार गरिएको छ। अपर त्रिशुली एक आयोजनामा मात्रै 576 जना कामदार अझै सम्पर्कविहीन छन्। भौगोलिक विकटता, सड़क तथा संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ। चिलिमी, लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ। यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्राविधिक टोली र आवश्यक सामग्री सहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
3: रसुवामा वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जाल जोड़िएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना चार चक्के गाड़ीबाट रसुवाको धुन्चे पुग्ने गरी सड़क सञ्चालनमा ल्याइएको छ। काठमाडौँको ढोका छरे, गडखार पुल, आफ्र नर्जा, लच्याङ, सरमथली, पाटीखर्क हुँदै बोगटी टार कालिक स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
4: Thank you. जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँच्ने चलन छ। तागादारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिन्जा र टुसा उमारेर बनाइएको क्वाँटी समेत खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ।
3: नेपाल दर्पणमा अब विदेशको खबर। नर्वेका राजा ह्यारल्ड पाँचौंको 89 वर्षको उमेरमा निधन भएको छ। ओस्लोमा रहेको राष्ट्रिय अस्पतालमा उहाँको निधन भएको राजदरबारले जनाएको छ। रगत सम्बन्धी एक दुर्लभ समस्याको उपचारका लागि ह्यारल्ड गएको हप्ता अस्पताल भर्ना हुनुभएको थियो। उहाँको निधनपछि दरबारको छतमा रहेको शाही झण्डा आज झुक्याएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएको बीबीसीले जनाएको छ। ह्यारल्ड 14 औं शताब्दी जन्मेका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका हाराल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला टिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोलीका खेलाड़ी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्।
3: र नेपालका रविन्द्र ढाट रोड टु यूएफसी सिजन 5 को छनौटको फाइनलमा पुगेका छन्। उनले चीनको सांघाईमा आज भएको सेमी फाइनलमा न्यूजील्याण्डका कासिब मोर्डोसलाई अंकका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटरले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिल्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङग्रेड कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
3: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जमा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
4: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढ़ीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढ़ी पूर्वानुमान महाशाखाको सुझाव।
3: नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन, एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
4: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजन र बस्ने पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: खुशीको खबर। विगत चार दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगङ्गा एक जितपुर कपिलवस्तु एभरेस्ट बैंक नजिकै

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: युनाइटेड अस्पताल बारडिंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा

0: पंद्रह सेवा महीनावारी गड़बड़ी सदो पेट दुखने तथा फोर पानी बग्ने समस्या को उपचार बाजोपन पाठे घर को कैंसर को जांच तथा परामर्श
1: वरिष्ठ एनोस्थेसियोलॉजिस्ट डॉक्टर सुमन श्रेष्ठ द्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
2: अन्य ओपीडी सेवा शनिवार बाहेक प्रत्येक दिन बिहान 10 बजे देखि साँझ 6 बजे सम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादव द्वारा 24 घंटा इमर्जेन्सी सेवा उपलब्ध छ
3: युनाइटेड अस्पताल काठगंगा 4 ठाकुरापुर कपिल वस्तु संपर्क 076-550-200 मोबाइल नंबर 98-570-55-138
1: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टर को सलाह लिनुहोस् युनाइटेड अस्पताल मै
4: आमा राति छ कता जान लाग्नु भयो नि
5: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
4: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुस्
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह कृषि सहकारी संस्था समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन मिति 2083 6/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ
10: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह कृषि सहकारी समिति कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र कृषक समूह कृषि सहकारी समिति कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि ओडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण
9: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.nagarpalika.org बारगंगा म्युनिसिपालिटी गभर्नमेन्ट.एनपी बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413527 98857269979। अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
0: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुशी, तीजको उल्लास अनि मायाको चिनो।
11: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपा देउराली सुनचाली पसल बारगंगा दुई पिपरा कपिलवस्तु।
12: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
11: जय सुब्बा देउराली सुनचाली पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान। बारगंगा दुई पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98570056249 र 98075 18346।

0: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडगंगा 4 जितपुर कपिलवस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
0: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570078010। बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिनभित्र अर्थात् 2083/5/31 बारगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
3: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
4: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति, 2083/31 दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइनबोर्डको फोटो, कृषि विकास तथा कृषि प्रचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 को अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
3: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
0: विस्तृत जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4 52 747 र 98 5 76 29 379।

0: नमस्कार, सामुदायिक रेडबद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्याण्डको 99.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। मुद्दा खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय, सब संकलनमा समस्या भएपछि थप 1200 सेना परिचालन, अनाधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, टिमुरे स्याब्रू र मैलुङबाट थप 257 जनाको उद्धार, रसुवाबाड़ीमा मृत्यु हुनेको संख्या 553 पुग्यो, मृत्यु भएका 11 जनाको शव बुटवल ल्याइयो, भेटिएका शव सुरक्षित राख्ने ठाउँको अभाव, रसुवा फोटेकोशी बाढ़ीबाट 93,000 मानिस प्रभावित भएको अनुमान, र रसुवा सड़क सञ्जालमा जोड़ियो, खुलाइयो वैकल्पिक रोड, प्रभावित क्षेत्रमा टेलिकमका 80 साइट पुनः सञ्चालनमा। जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्यापछ्यापी इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
1: कोरियन भाषा पढेर कोरिया जाने भनेको, कहाँ जाने होला? खै मेसै पाइएन।
2: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
3: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा 100 विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
2: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
3: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
0: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-199 र 97-627-86-341।
4: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
0: अब समाचार विस्तारमा। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषदका सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरेको हो। यस बैठकले गएको बुधबार नेपाल चीन सीमा रसुवागढ़ी एवं फोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै बैठकले भारतसँग G2G खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले बाढ़ी पीड़ितका नाममा अनाधिकृत रूपमा रकम संकलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। भटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरूले आफू खुशी रकम संकलन गरिरहेको गुनासो आएकोले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो। कतिपय व्यक्ति, समूह तथा संस्थाले अनाधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम संकलन गरिरहेको जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको कार्यालयले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 36 घण्टामा 2 अर्ब रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1 अर्ब 91 करोड़ रूपियाँ भन्दा धेरै सहयोग जुटेको हो। दाताहरूले 10 वटा वाणिज्य बैंकमा रहेको खातामा रकम जम्मा गरेका हुन्। सो सहायता विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूले सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत भएको थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फुकल मन्त्रालयका रूपमा तोकेको छ। भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीपछि बेपत्ता भएकाहरूको खोजी तथा सव्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई समाधान गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्र मा शुक्रबार थप 1,200 सैनिक जनशक्ति परिचालन गरेको जनाएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारामा सम्भावित ठाउँहरूमा आफ्ना जनशक्तिलाई टोलीगत रूपमा खटाएर शव संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाका बावजूद पनि सैनिक टोलीले निरन्तर रूपमा शव फेला पार्ने र संकलन गर्ने कार्यलाई अघि बढ़ाएको छ। सेनाले बाढ़ीबाट प्रभावित टिमुरे च्याब्रो र मैलुङबाट थप 257 जनाको हेलिकप्टर मार्फत उद्धार गरेको छ। शुक्रबार 40 जना विदेशी सहित 257 जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रसुवाको टिमुरे स्याब्रुबेसी र मैलुङ सबैभन्दा धेरै प्रभावित क्षेत्र हो। यसअघि सो क्षेत्रबाट 449 जनाको उद्धार गरिएको थियो। खोजी तथा उद्धारमा 4,000 सेना खटिएका छन्। सेनाले आपतकालीन उपचार राहत सामग्री दुवानीको काम गरिरहेका छन्। रसुवामा आएको आकस्मित बाढ़ीबाट उद्धार गरिएका 6 जना मध्ये कपिलवस्तु र अर्घाखाँचीका नागरिक समेत रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार उद्धार गरिएका मध्ये कपिलवस्तुका 23 वर्षीय सञ्जय चौधरी, 31 वर्षीय युवराज पोखरेल र 34 वर्षीय धनञ्जय बराई युवराज पोखरेल रहनु भएको छ। त्यसै गरी अर्घाखाँचीका 35 वर्षीय सम्झना पौडेल, 30 वर्षीय गीता उचाई र 34 वर्षीय लोकबा बहादुर उचाई रहनु भएको छ। रसुवामा अचानक आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा फँसेका उनीहरूको उद्धार गरिएको प्रशासनले जनाएको छ। उद्धार गरिएका सबैको अवस्था तथा उनीहरूलाई सुरक्षित स्थानमा राख्ने सम्बन्धमा थप विवरण संकलन भइरहेको जनाएको छ। बाढ़ीपछि रसुवाका विभिन्न क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको छ। प्रशासनले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नजान

আগ্রহ করে কোথ। रसोमा आएको विनाशकारी बाढ़ीका कारण शुक्रबार दिउँसो 5 बजेसम्म 553 जनाको शव फेला परेको छ। जसमध्ये रसोमा 13, नुवाकोटमा 38, धादिङमा 40, चितवनमा 222 जना, गोर्खामा 47, तनहुँमा 31, नवलपुर प्रशासनले प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ। रसोमा आएको विनाशकारी बाढ़ीका कारण शुक्रबार दिउँसो 5 बजेसम्म 500

0: निकाय र स्थानीय बासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीमा परि मृत्यु भएका 11 जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल बोटवलमा ल्याइएको छ। नवलपरासीका विभिन्न स्थानमा फेला परेका 9 पुरूष र 2 महिलाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय बोटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। यस्तै भैरहवाको भेम अस्पतालमा पनि 3 महिलाको शव राखिएको डीएसपी श्रीवास्तवले जानकारी दिनुभएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा अझै शव आउने सम्भावना रहेको समेत उहाँले बताउनु भएको छ। भोटेकोसी नदीमा आएको बाढ़ीमा परि मृत्यु हुने र शव राख्ने ठाउँ अभाव भएको छ। प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 553 पुगेको छ। एकै बाढ़ीमा भेटिएका यस्ता शवहरू गल्न थालेको अवस्थामा भेटिएपछि हाल शवहरूको सुरक्षित राख्न समस्या भएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार हाल उपत्यका बाहिरका भरत पूर्व गोर्खा कपिलवस्तु बोटवल तनहुँ थादेङ लगायतका जिल्लाका 16 अस्पतालमा भेटिएका शव राखिएको छ। एउटै अस्पतालमा शव सुरक्षित रूपमा राख्न समस्या भएका कारण विभिन्न जिल्लामा शव राखिएको डाक्टर अधिकारीले जानकारी दिनुभएको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित जिल्ला रसुवा सड़क सञ्जालमा जोड़िएको छ। भौतिक पूर्वाधार मन्त्रालयका अनुसार काठमाण्डौ टोखा छहरे गटखार पुल आप्रा नर्जा लङज्याङ सरमथली पाटी खर्क हुँदै बुगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड 4 चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको छ। बाढ़ीले मितेरी पुल यता रसुवाभित्र मात्र 13 पुल पूर्ण रूपमा बगाएको जनाएको छ। नुवाकोट र रसुवा सिमानाका 2 पुल समेत बेगसँगै बगेकोले जिल्ला सड़क सञ्जालबाट विच्छेद भएको थियो। तपाईले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौं, नयाँ टिभीएस चढौं।
3: सम्पर्क नम्बर 076-550-111, 98-570-31-363 र 98-019-43-064।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिलवस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारंभ को अवसर में

0: प्रोसेस हो। थप जानकारी का लागि आले डेंटल बाड़गंगा एक जीतपुर कपिल वस्तु एड्रेस बैंक नजीक है।
1: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। रसुवा बाढ़ीमा निधन भई सब फेला पर्नेको संख्या अहिलेसम्म 553 पुगेको छ। सबहरूलाई व्यवस्थित रूपमा राख्नका लागि नेपाल रेडक्रस सोसाइटीले गृह मन्त्रालयलाई 1440 झोला दिइसकेको छ, तर नपुगेको भन्दै भारत सरकारबाट सहयोग स्वरूप ल्याउने तयारी भइरहेको छ। प्रवक्ता आनन्द काफ्लेले बिहिबार नै रेडक्रसबाट सब प्याक गर्ने झोला प्राप्त भएको पुष्टि गर्नुभएको थियो। उहाँले त्यस्ता झोलाहरूको आवश्यकता बढ़ेका कारण भारत सरकारबाट लिन लागिएको बताउनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट जथादिङ जिल्लामा दूरसंचार सेवा पुनः संचालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति तथा आवश्यक उपकरण परिचालनलाई तीव्रता दिएको छ। बाढ़ीका कारण प्रभावित भएका 3 जिल्लाका 120 साइट मध्ये हालसम्म 80 सेवा पुनः संचालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध मोबाइल सेवा तत्काल संचालनमा ल्याउन हेलिकप्टर प्रयोग गरी प्राविधिक कर्मचारी र आवश्यक उपकरण परिचालन गरिएको हो। यसका साथै संचालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक काम समेत भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभएको छ। नेपालमा बुधबार आएको विनाशकारी बाढ़ी र पहिरोबाट करिब 93,000 मानिस प्रभावित भएको अनुमान गरिएको छ। नेपालका लागि आईएफआरसीका प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बुधबारको विपदबाट ठूलो जनसंख्या प्रभावित भएको बताउनु भएको छ। उहाँको अनुसार प्रारम्भिक अनुमानमा करिब 93,000 मानिस बाढ़ी तथा त्यसबाट सम्बन्धित विपदको प्रभावमा परेका छन्। फिसरले अहिले सबैभन्दा ठूलो चिन्ता दोस्रो चरणको बाढ़ीको सम्भावनालाई लिएर भएको बताउनु भएको छ। हिमाली क्षेत्रमा बनेका नयाँ ताल तथा पानीका प्राकृतिक अवरोध कमजोर हुँदा पुनः अचानक ठूलो मात्रामा पानी बग्न सक्ने जोखिम रहँदै आएको भन्दै उहाँले उद्धार तथा राहत कार्यमा समेत चुनौती आउन सक्ने संकेत गर्नुभएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिकाले फोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै 31,50,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट 1,50,000 का साथै गाउँपालिकामा कार्यरत सबै जनप्रतिनिधि कार्यालय र माताहत स्वास्थ्य लगायतका शिक्षक र कर्मचारीहरूको एक महिनाको तलब बराबर रकम कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ 13 गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिनुभएको हो। मन्त्रीले निर्देशन अनुसार भदौ 13 गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न पनि विश्वविद्यालयलाई आग्रह गरिएको छ। जनता समाजवादी पार्टी जसपा नेपालकी लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्रेलाई प्रदेश सभा सदस्य पदबाट हटाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिश गरेको छ। केन्द्रको निर्णय नआउँदासम्म प्रदेश सभा सदस्यबाट हटाउन सभामुखलाई आग्रह गरेको छ। पार्टीको निर्देशन विपरीत मन्त्री पद टिकाउनका लागि लुम्बिनीका मुख्यमन्त्री चेतन राजालाई विश्वासको मत दिएका संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले केन्द्रको निर्देशन स्वीकार गरेकी काफ्रेलाई प्रदेश सभा सदस्यबाट हटाउन सिफारिश गरेका हुन्। जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलका नेता पाण्डेले फदुवा 8 गते पार्टीको केन्द्रीय कार्य समिति कार्यालयलाई पत्र पठाउँदै काफ्रेलाई दलबाट निष्कासन गरी प्रदेश सभा सदस्यबाट हटाउने प्रक्रिया अघि बढ़ाउन सिफारिश गरेका हुन्। सोही बेहोराको विवरणसहित लुम्बिनी प्रदेश सभा सदस्य पदबाट पनि हटाउन प्रदेश सभा सचिवालयलाई समेत पत्र पठाएका छन्। तम्गासमा ट्रकको ठक्करबाट घाइते भएका युवकको मृत्यु भएको छ। तम्गास स्थित अर्घाखाँची जीप पार्क जाने सड़क नजिक पार्किङ गरेर लु 1K 9907 नम्बरको ट्रक स्टार्ट गरी अघि बढ़ने क्रममा युवकलाई ट्रकले च्यापेको थियो। जिल्ला प्रहरीकारले गुल्मेका सूचना अधिकारी प्रहरी नायब परीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार रिसुङ नगरपालिका साथका बुजेल खर्कका 25 वर्षीय पवन विश्वकर्मा खाइते हुनुभएको थियो। उहाँलाई तत्काल उपचारका लागि गुल्मी अस्पताल लगिएकोमा थप उपचारका लागि बुटवल लगिएको थियो। बुटवल स्थित सौरा हस्पिटलमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो। कपिलवस्तुको तौलिहावा बजार क्षेत्रमा रहेका 18 वटा छाडा चौपाईलाई पशु चौपाईलाई गौशाला पठाइएको छ। हुलाकी राजमार्ग सहित विभिन्न सड़क क्षेत्रमा छाडा पशु चौपाईका कारण हुने सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले पशु चौपाई व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तु नगरपालिकाको समन्वय वडा प्रहरी कार्यालय तौलिहावाले बजार क्षेत्रमा रहेका 18 वटा छाडा पशु चौपाई नियन्त्रणमा लिएर व्यवस्थापनका लागि बाडगंगा नगरपालिका 5 स्थित मधुबन गौशालामा पठाएको हो। सड़कमा छाडा चौपाई हुँदा दुर्घटनाको जोखिम बढ़नुका साथै सवारी आवागमनमा समेत समस्या हुने भएकाले व्यवस्थित रूपमा गौशालामा पठाइएको प्रहरीले जनाएको छ। उपल्लो डोल्पाको डोल्प बुद्ध गाउँपालिका 2 कलाङमा 3 वटा घरको ताला फुडेर यार्सा गुम्बा सुन चाँदीका गरगहना सहित नगद चोरी गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 5 का 37 वर्षीय तिलक भण्डारी र 8 बिस्कोट नगरपालिका 3 का 32 वर्षीय निशान भण्डारी रहेका छन्। यिनै खबर सँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री र मन्त्रीहरूको 1 महिनाको तलब दैविक प्रकोप कोषमा जम्मा गर्ने निर्णय, सब संकलनमा समस्या भएपछि थप 1200 सेना परिचालन, अनाधिकृत रूपमा रकम संकलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, चिमुरे स्याब्रू र मैलुङबाट थप 257 जनाको उद्धार, रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 553 पुग्यो, मृत्यु भएका 11 जनाको सर्प बुटवल ल्याइयो, भेटेका सब सुरक्षित राख्ने ठाउँको अभाव, रसुवा पटेकोशी बाढ़ीबाट 93,000 मानिस प्रभावित भएको अनुमान, र रसुवा सड़क सञ्जालमा जोड़ियो खुलाइयो वैकल्पिक रोड, बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका 80 वटा साइट पुनः सञ्चालनमा। हवस्त एफएम ब्यान्डको 99.2 समयका सँगै वेबसाइट www.budavas.com हाम्रो पात्र र बुदावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावास सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससिमलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार। जापान जाने सोचमा छु। राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
2: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
3: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ। कहाँ जाने होला, कहाँ सिक्ने होला?
4: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजामा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराई युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
3: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
4: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकाडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
1: हाम्रो शाखा कार्यालय तौलिहावा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 0765901989 र 97627386341।
3: डिजिटल इन्टरनेशनल एकाडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बारगङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। तालको आपतकालीन मूल्यांकन गर्न चिनिया विज्ञ टोली घटनास्थलमा। तालको पानीको सतह नागेर बग्ने क्रम रोकियो, उद्धार कार्य पुनः शुरू। जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
1: दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो।
0: रसुवामा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 579 जनाको शव फेला, करिब 1000 जना सम्पर्क विहीन। बेपत्ता परिवारका आफन्तलाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
2: हामी सब प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, अझै हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब

0: सहयोग प्राप्त पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो
1: फड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ एकछिनमा त्यतिसम्म चलाउन सकिएला
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: भोटेकोशी बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन् स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ अब खबर सन्तोषी रावलबाट
3: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन् ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनी सरकारी संचार माध्यमले जनाएका छन् तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएनसँग भन्नुभयो
4: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छेउमा मिसिन आयो असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जान त भएन हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गर्न र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन त्यो कमजोर चाहिँ छ त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ
3: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्यांकन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछेको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्यांकनका लागि विज्ञ टोली खटाइएको हो टोलीले घटनास्थलमै तालको अवस्था बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ आपतकालीन प्रतिकारका लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै 221 छन् यस्तै गोर्खामा 44 धादिङमा 40 नुवाकोटमा 38 तनहुँमा 29 नवलपरासीमा 28 रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन् यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन् सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28 नेपाली सेनाका 45 सशस्त्र प्रहरीका 13 भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन् रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ नेपाल प्रहरीले हालसम्म करिब 4500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो
5: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ शव फेला परेको 579 जनाको छ सम्पर्कविहीन व्यक्तिहरू 1924 जना त्यसै गरी हामीले अब यो सुरक्षाकर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15431 जना तीनटा सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोटलाई 1-1 करोड़ र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले आज हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6,15,00,000 रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 हुनुहुन्छ जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरिएको व्यक्तिको संख्या चाहिँ 4,451 आज चाहिँ जलविद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 समेत गरी जम्मा 4,451 अहिलेसम्म रेस्क्यु भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी मकुर पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। मैले सम्पर्कविहीन भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतकाको विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ अपडेट गर्दै जान्छौँ अझ हेर्नको लागि पनि अनुरोध गरे।
3: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 टिमुरे च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय 4 जर्मन 4 चिनिया 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 राजी राणाले कोषमा 1,09,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरिङ वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगततर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो। तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोड़िएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
1: अत्यावश्यक साधन चलाउने गरी भनेको छौँ अहिलेलाई अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन। अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ। एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
3: यस्तै भीषण बाढ़ीका कारण सड़क सञ्चालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरी गठखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटीटार कालीका स्थान हुँदै तुन्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दवाब दिन हुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। नेपाली फाइटर रविन्द्र ढाँट रोड टु यूएससीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर कासिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। तीन राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। तेस्रो जजले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुंगरिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।
6: सन्तोषी राहुल
7: बाढ़ीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
8: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
7: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा, पखला, हैजा लगायतका पानी जन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
8: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला, नाला, नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू, त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानु होला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धनजन त गयो गयो।
12: जस्तो अहिले बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बच्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिला?
8: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो, र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ, किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौँ उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विधायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने। यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौँ भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
0: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरुवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्।
13: पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
0: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोसीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
12: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फोड्दा पहिलेकै जस्तै बाढ़ी आउला। हिमबाढ़ीका अध्यक्ष श्री कमल द्विवेदीको कुरा सुनौ।
13: तालमा हाम्रो चाहिँ धेरै जसो ठूला खोला ठूला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्। अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यस बारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ एउटा टोली नै चाहिन्छ। यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यस बारेमा धेरै सुनवाई चाहिँ भएको छैन। बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई चाहिँ हिमबाढ़ी भन्ने मैले नामाकरण गरेको छु होइन माथिबाट त्यो। त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन, जस्तो भेटिँदैन। जस्तो सेतीबाढ़ीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन। अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेगरानले पुर दिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढ़ी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
0: खबर छिट्टै पुर्याउन सकेको भए
13: ऊ गर्न सकेनौं के, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब सायद यति ठूलो बाढ़ी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन। अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षति चाहिँ कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो। अब हाम्रो प्रणालीले सिक्ने, मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने, सबैले सिक्ने हो। अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन, प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन, तर हामी मान्छेले चाहिँ सिक्ने हो। प्रकृतिले कसरी हामीलाई चाहिँ नि व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय जस्तो अब जुन अघि हामीले भने पूर्व सूचना प्रणाली कसरी विकास गर्ने के गर्ने अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो। अब कतिपय कुराहरू हाम्रो पकड़भन्दा धेरै बाहिर हुन्छ। प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ जनसङ्ख भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ। जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढ़ी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कमै हुन सक्छ। पछिल्लो वेभ आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाढ़ी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन। तर त्यो फुट्नलाई समय लाग्छ, तुरन्तै त अब नफुट्ला र यस्तो किनभने यो बाढ़ी र अरू सामान्य बाढ़ीको फरक के हो भने सामान्य बाढ़ीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र गेगरान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाढ़ीमा सृजना हुने गेगरानको चाहिँ नि जुन मात्रा जुन छ नि यो अथाह हुन्छ। यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेगरान चाहिँ आउन सक्छ यस्तो बाढ़ीमा। मैले पोखरा
0: गेगरानले चाहिँ अझ बढी जोखिम बढाउँछ।
13: गेगरानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ। अब अहिले हामीले जुन देख्यो नि माथिल्लो सतहसम्म चाहिँ बाढ़ी आएको नि, गेगरानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ पुरिदिएको अवस्था छ नि होइन। अन्त त्यही भएर यो गेगरान एकदम धेरै सृजना भएर बगेर आएको छ र गेगरानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि बाढ़ी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेगरान चाहिँ बग्न सक्छ, गेगरान भाव भनौँ है त्यसरी बग्न सक्छ। त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेगरानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन। भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना तर सतर्क चाहिँ रहनुपर्छ है र माथिल्लो चाहिँ नि क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने यो एकदम निरन्तर सम्पर्कमा चाहिँ रहनुपर्छ तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
15: त्यसलाई
13: जोखिम चाहिँ छ सतर्क रहनुपर्छ होइन तर जुन जत्रो स्केलको अहिले हामीले त्यसरी नै जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि हो त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
15: एकजना प्रदीप मगर्जीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ।
13: अब यसो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथि पनि हिमतालहरू छन्, तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो। जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु। त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन, भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए। तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 मादीमा त्यस्तै बाढ़ी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढ़ी आयो जहाँ हिमताल विस्फोटन होइन त्यो भन्दाखेरि, त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गएँ भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढ़ी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदोसहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढ़ीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ अनि एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौँ यो ठूलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठूला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढी आइरहेको चाहिँ हामीले देखेका छौँ।
15: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवै सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवा फेरि सड़क सञ्जालमा जोड़िएको छ र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश गर्नुभएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पायो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इंटरनेट अत्याधुनिक प्रविधि
2: शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz.
3: यस मन्त्रालयमा नेपालको अवस्थाबारे छलफल राहतलाई उच्च प्राथमिकता चीनमा राष्ट्रपति सी सहितको बैठकमा नेपाललाई सहायता उपलब्ध गराउने घोषणा ट्रम्पद्वारा पनि सहयोगको प्रतिबद्धता साथमा प्रमुख खबर संक्षेप नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा

0: दिलेले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क.com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बनिरहेको छ भोटेकोशी बाढ़ीमा बगेका 579 जनाको शव भेटिएको छ भने अझै 1924 जना सम्पर्कविहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज साँझ 7 बजेसम्मको तथ्यांक अनुसार प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढ़ी चितवनमा 233 जनाको शव भेटिएको छ यस्तै रसुवामा 12 जना नुवाकोटमा 37 धादिङमा 40 गोरखामा 46 नवलप्रासी पूर्वमा 154 नवलप्रासी पश्चिममा 27 र तनहुमा 30 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ बाढ़ीमा नेपाली र विदेशी गरी 1924 जना सम्पर्कविहीन भएका छन् जसमध्ये 517 जना विदेशी नागरिक रहेको प्राधिकरणले जनाएको छ बाढ़ी प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतको कामलाई तीव्रता दिएको सरकारले जनाएको छ आज दिउँसो फेरि तिब्बतमा बनेको कृत्रिम ताल फुटेको भन्ने सूचना आयो तर ताल फुटिन सकेको र हिमताल तथा ग्लेशियरबाट पानी ओभरफ्लो भएर आएको जानकारी प्राप्त भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ सरकारले भोटेकोशी बाढ़ीको सम्भावित जोखिमबारे चीनसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको पनि जनाएको छ शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता पोखरेलले तत्काल ठूलो संकटको अवस्था नरहेको सूचना चीनबाट आएको बताउनुहुन्छ
3: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढ़ी आएको क्षेत्रमा आज पुनः लिजो सहित पानीको बहाव केही बढ़ेको सूचना प्राप्त भएको र थप बाढ़ी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशुली नदी किनारामा उतार तथा राहतमा खटिनु भएको एवं विविध कारणले जोखिम क्षेत्रमा रहनु भएको सबैलाई उच्च सतर्कता अप्नाउन र जोखिम देखिएमा तुरन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ भनेर राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पनि सूचना आएको छ आत्तिनुपर्ने अवस्था नरहेको अहिले तत्कालको लागि तर सतर्कमा चाहिँ रहन पनि सबैजनालाई आग्रह गर्न चाहन्छु
2: चीनसँग नेपाल लगातार सम्पर्कमा रहेको सरकारले जनाएको छ अहिले ठूलो जोखिम नभए पनि सतर्क रहन भने भनिएको छ सरकारले तत्काल ठूलो जोखिम नरहेको बताए पनि नदीको बहाव र सीमा पारीको अवस्थाबारे निरन्तर निगरानी आवश्यक रहेको भने देखिएको छ
3: परराष्ट्र मन्त्रालय मार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ र त्यो संवादमा चाहिँ अहिले त्यस्तो ठूलो जोखिम तत्काल केही नरहेको भने चीन तर्फबाट पनि आइरहेको छ भने सतर्कमा चाहिँ बस्नको लागि सबैजनालाई आग्रह पनि गर्न चाहन्छौ त्यो ड्यामहरू फुटेको भने त्यस्तो फुटेको त्यस्तो छैन सामान्य कतै ग्लेसियरहरू चाहिँ सानसानो फुटेको हुनाले धेरै ठाउँमा पानी चाहिँ ओभरफ्लो भएको हुनाले त्यो लिजो सहितको ओभरफ्लो चाहिँ ठाउँ ठाउँमा भएको छ तर त्यस्तो ठूलो जोखिम अहिले तत्कालले देखेको छैन तर सतर्कमा चाहिँ सबैजना रहन
2: यता नेपाल स्थित सिनियर दूतावासले भने नेपाल चीन सीमामा हिमपहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको जनाएको छ दूतावासका अनुसार चीन नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम चट्टानको पहिरो गएको र पहिरोले नदी थुनेर सीमा नदीसँगै ताल निर्माण भएको छ उक्त तालमा पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढ़ेको दूतावास जनाउँछ नेपाल र चीन दुवैका लागि उद्धार तथा आपतकालीन प्रति कार्यका दृष्टिले अहिले अवस्था अत्यन्तै संवेदनशील चरणमा रहेको पनि चीनले जनाएको छ आज पनि पानी ओभरफ्लो भएर बगेपछि नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अप्नाउन र सुरक्षित स्थानमा बस्न प्रहरीले माइकिङ गरेर आग्रह गरेको थियो बाढ़ी पूर्वानुमान महाशाखाले उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन आग्रह गरेको छ तत्काल ठूलो जोखिम नरहेको सरकारी दावीका बीच नदी तटीय क्षेत्रमा थप सतर्कता आवश्यक रहेको महाशाखाले जनाएको छ
4: यस्तो अस्ति जस्तो जोखिम छैन, अहिले अलिकति त्योभन्दा कमै छ, अब सचेत चाहिँ हुनु पर्यो। त्यहाँ अलिकति ताल जस्तो निर्माण भएको थियो नि, ताल चाहिँ अब तालबाट माथि पानी माथिबाट अलिकति ओभरटप भएर पानी निस्केको थियो, त्यसैको कारण हो, ताल फुटेर होइन। त्यो हुनाले अब त्यस्तो जोखिम चाहिँ छैन, अब अलिक सचेतनाको लागि हामीले चाहिँ मेसेज चाहिँ जारी गरेको हो। नदी किनारमै चाहिँ एकदम बस्नु भएन, अब किनभने थप वर्षा भयो भने पानी के अरे बन्न सक्ने भयो, अब तालमा केही भए पनि अब त्यहाँ असर गर्ने भयो, अनि सचेत भएर त्यो सुरक्षित स्थानमा पनि सचेत भएर बस्नु पर्यो। अन्त अस्तिकै जस्तै केस नभए पनि सुरक्षित चाहिँ हुनु पर्यो।
2: सरकारले बाढ़ीपछिको उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। रसुवा बाढ़ीपछिको अवस्थामा उद्धार तथा राहतका लागि 13,295 सुरक्षाकर्मी परिचालन भएका छन्।
3: अहिले सुरक्षा कर्मीहरू नेपाल प्रहरीबाट 7,250 जना, नेपाली सेनाबाट 4,200, सशस्त्र प्रहरी बलबाट 1,845 गरेर कुल 13,295 रहनु भएको छ। नेपाली सेनाको 6 र निजीबाट 9 हेलिकप्टर गरी कुल 15 हेलिकप्टरहरू चाहिँ अहिले उद्धारमा खटिएको छ। राहत सामग्रीहरू पनि 10 ट्रक भन्दा बढ़ी राहत सामग्रीहरू गइसकेको छ। 4 हेलिकप्टर ट्रिपबाट चाहिँ विभिन्न खाद्य तथा गैर खाद्य सामग्रीहरू पठाइएको छ भने अरू पनि जाने क्रममा छ। अहिले राहतहरू पनि गइरहेको छ। उद्धारको लागि अहिले सरकारको चाहिँ प्राथमिकतामा चाहिँ उद्धार रहेको हुनाले उद्धारमा सबैजना खटिनु भएको छ।
2: सरकारले बाढ़ी प्रभावितका लागि सहयोग गर्न चाहने व्यक्ति र संस्थालाई प्रधानमन्त्री राहत कोष मार्फत सहयोग गर्न आग्रह गरिरहेको छ। प्रवक्ता पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर प्रयोग गर्न आग्रह गर्नुहुन्छ। सहयोग रकमका लागि आधिकारिक क्यूआर अर्थ मन्त्रालयले चाँडै सार्वजनिक गर्ने उहाँको भनाइ छ।
3: प्रधानमन्त्री कोष छुट्टै हामीले जम्मा गरेका छौं, त्यसमा देश विदेशबाट कतिजनाले डोनेसन गर्न खोज्नु भएको छ, त्यसमा पनि एकचोटि आधिकारिक त्यसको क्यूआर कोड हेरेर एकचोटि प्रधानमन्त्री राहत कोषमा मात्र जम्मा गरिदिनु हुन पनि सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु। त्यसको आधिकारिक अर्थ मन्त्रालयले चाँडै नै सार्वजनिक गर्छ। रकमहरू नेपाली तथा विदेशमा रहनु भएको सम्पूर्णबाट राम्रैसँग आइरहेको छ।
2: भोटेको सिबाड़ीले पुर्याएको मानवीय क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहे पनि हालसम्म 579 जनाको शव फेला पर्नु, अझै पनि कैयौं सम्पर्कविहीन हुनु र हजारौं प्रभावित हुनु घटनाको गम्भीरता देखाउने तथ्य हुन्। सरकारले चीनबाट तत्काल ठूलो जोखिम नरहेको सूचना आएको बताए पनि चिनिया दूतावासले सीमावर्ती क्षेत्रमा जोखिम कायमै रहेको र तालको पानी ओभरफ्लो भइरहेको जनाएको छ। त्यसमाथि बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव बढ़िरहेको भन्दै स्याप्रुवेशीदेखि त्रिशुली नदीको तटीय क्षेत्र हुँदै मुगलिनसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरेकाले पनि जोखिमलाई हल्का रूपमा लिन सक्ने अवस्था रहेको छैन। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री जीवन भण्डारी।
5: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धार कार्यक्रममा इच्छा व्यक्त गरेका अन्तर्राष्ट्रिय टोलीलाई स्वीकृति नदिएको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आन्तरिक क्षमतामै विश्वास रहेकाले उद्धारमा अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण नगरिएको स्पष्ट पार्नु भएको हो। राष्ट्रिय क्षमता तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तयार गरेको उनले जानकारी दिएका छन्। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने उहाँको भनाई छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा 1,91 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयबाट प्राप्त पछिल्लो विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा जम्मा भएको रकम 4,09,11,60,670 रूपियाँ पुगेको छ, जसमध्ये 1,91,68,50,911 रूपियाँ दाताहरूले 36 घण्टाको अवधिमा सरकारको खातामा जम्मा गरेका हुन्। बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयबाट प्राप्त पछिल्लो विवरण अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा जम्मा भएको रकम 4,09,11,60,670 रूपियाँ पुगेको छ, जसमध्ये 1,91,68,50,000

सड़क सञ्जालमा जोड़िएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साना चार चक्के सवारी साधनबाट रसुवाको धुन्चे पुग्ने गरी सड़क सञ्चालन गरिएको जानकारी दिनुभएको छ। काठमाडौँको टोखा छहरे गुडखार पुल आप्र नर्जा लच्याङ समरथली पाटीखर्क हुँदै बोगटी टार कालिका स्थानबाट धुन्चे सड़क खण्ड सञ्चालन गरिएको जानकारी दिनुभएको छ। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले क्षतविच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग अन्तर्गत गल्छी मलेखु सड़क खण्ड आंशिक रूपमा खुलेको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालका अनुसार उक्त सड़क खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारी साधन आवागमन सुचारू गरिएको हो। राजमार्गमा अल्पत्र सवारी साधन समेत सुरक्षित गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने र सड़क खुलाउने कामसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको उहाँले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीका कारण अल्पत्र 117 पर्यटकको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म 85 भारतीय 16 चिनिया र 9 कोरियाली पर्यटकको उद्धार गरिएको हो। 2 अमेरिकी 2 इटालियनको समेत उद्धार गरिएको छ। अन्य 3 जनाको भने पहिचान खुलेको छैन। बाढ़ीका कारण अझै 600 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन छन्। कैलाश मानसरोवर हिँडेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले जनाएका छन्। नेपाल रेडक्रसले नेपाल तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी आकस्मिक बाढ़ी र पहिरोको सामना गर्न 3,10,00,000 अर्थात 4,73,06,00,000 रूपियाँको आपतकालीन सहयोगको अपील गरेको छ। स्विजरल्याण्डमा अवस्थित इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीज आईएफआरसीले तत्काल जीवन रक्षा कार्यमा सहयोग पुर्याउन 10,00,000 स्विस फ्रैंक उपलब्ध गराएको भोलिपल्टै थप 2,50,00,000 स्विस फ्रैंकका लागि अपील जारी गरेको हो। यो अपील आगामी 2 वर्षसम्म आपतकालीन विपद प्राप्ति कार्यका साथै मध्यम र दीर्घकालीन पुनस्थापनामा सहयोग गर्नका लागि भएको जनाइएको छ। घरबार र जीविकोपार्जन गुमाएका समुदायहरूलाई आफ्नो पुनस्थापनामा फर्कन र पुनर्निर्माणका लागि निरन्तर सहयोगको आवश्यकता पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष आरके शर्माले बाढ़ी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 25,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। भदौ 10 गते तिब्बत हुँदै नेपाल प्रवेश गरेको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम प्रदान गर्नुभएको हो। पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष समेत रहेका शर्माले विज्ञप्तिमा भन्नुभएको छ, यो सहयोगको अंक भन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशवासीको पीड़ामा सँगै छौं भन्ने भावना र दायित्वको सानो अभिव्यक्ति मात्रै हो। देश बाहिर रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै छ, उहाँले विज्ञप्तिमा भन्नुभएको छ। भारतको विदेश मन्त्रालयमा शुक्रबार नेपालको पछिल्लो अवस्थाका बारेमा छलफल भएको छ। विदेश मन्त्री एस जयशंकरको नेतृत्वमा बसेको बैठकले भदौ 10 गतेको बाढ़ीपछिको नेपालको अवस्थाका बारेमा छलफल गरेको हो। विदेश मन्त्रालयको सम्बन्धित शाखाले नेपाल पठाउनु पर्ने थप राहत सामग्रीहरूबारे जानकारी गराएको पनि जनाइएको छ। भारतको विदेश मन्त्रालयमा बिहिबार पनि नेपालमा पछिल्लो अवस्थाका बारेमा समीक्षा बैठक भएको थियो। भारतले बाढ़ी पीड़ितको लागि बुधबार र बिहिबार गरी 2 खेपमा 47.5 टन राहत तथा मेडिकल सामग्रीहरू नेपाल पठाइसकेको छ। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार कार्यमा सहकार्य अगाडि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको सीपीसीको राजनैतिक ब्यूरोको बैठकले केरुङ क्षेत्रमा आएको बाढ़ीको विश्लेषण गर्दै त्यसक्रममा नेपाललाई पनि सहयोग गर्ने निर्णय गरेको सिन्हाले जनाएको छ। राष्ट्रपति शीको अध्यक्षतामा बसेको बैठकमा उहाँले विनाशकारी पहिरोपछि जारी उद्धार तथा राहत कार्यबारे छलफल गरी आवश्यक व्यवस्था गर्न निर्देशन समेत दिनुभयो।

0: भाई को थियो र नेपाली एमएमए फाइटर रविन्द्र ठाट रोड टू यूएफसी सीजन 5 को फाइनलमा प्रवेश गरेका छन्। चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्यूजील्याण्डका काशिब मार्डोकलाई पराजित गर्दै ठाट फाइनलमा प्रवेश गरेका हुन्। रविन्द्र रोड टू यूएफसी सीजन 5 को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर हुन्। ठाटले गत मेमा फिलिपिन्सका किम्बार्ट अर्जिन्टोनलाई दोस्रो राउण्डमा पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएका थिए। ठाट बजाङका बाघका नामबाट चर्चित फाइटर हुन्। युहारसँगै मार्सोटको 8 खेलसम्मको पराजित यात्रामा पनि पूर्ण विराम लागेको छ। रविन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन्।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको पबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: ए भतिज त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर।
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
3: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बेनु शर्मा।
8: जब देशमा ठूलो संकट आउँछ तब मात्र थाहा हुन्छ सरकार जनताको वास्तविक अभिभावक हो कि होइन। रसुवा र भुटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रधानमन्त्री बाडेन शाह र उनको क्याबिनेटले जे जस्तो तीव्र तदारूकता र एक्सन देखायो त्यसले सिंगो देशको मन जितेको छ। बाढ़ी पीड़ितको घाउमा मलम लगाउन देश र विदेशबाट सहयोगी हातहरू निकै द्रुत गतिमा अगाडि बढ़ेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुरूको 6 घण्टामै 27,33,00,000 रूपियाँ भन्दा बढ़ी संकलन भइसकेको छ। सरकारले हालसम्म 777 जनाको शव भेटिएको जानकारी गराएको छ। मन्त्री परिषद बैठकपछि रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 33, गोर्खामा 44, नवलपरासी पूर्वमा 110 र नवलपरासी पश्चिममा 27 जना गरी तनहुमा 28 र चितवनमा 188 जनाको शव भेटिएको सरकारले बताएको छ। त्यस्तै हालसम्म 3,253 जनाको सकुशल उद्धार भइसकेको छ। बाढ़ीमा परि ज्यान गुमाउने मध्ये 469 जनाको शव फेला परेको छ तर हालसम्म 9 जनाको मात्रै पहिचान भएको प्रहरीले बताएको छ। शव दाबी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ भने हालसम्म 9 जनाको शव मात्रै पहिचान भएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ। कतिपय शवको अनुहारको संरचना नै बिग्रिएका कारण आफन्तले नै चिन्न नसक्दा शव पहिचानमा जटिलता थपिएको छ। प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने प्रमुख विवरणहरूमा प्रधानमन्त्री र मन्त्री परिषदबाट प्रधानमन्त्री सहित सबै मन्त्रीहरूले 1 महिनाको तलब सहयोग गर्ने भएका छन् भने आईएमई लाइफ इन्सुरेन्सबाट संस्थागत रूपमा 1 करोड़ रूपियाँ सहयोगको प्रतिबद्धता भएको छ। त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स संचालक समितिबाट 51,00,000 रूपियाँ सहयोगको घोषणा भएको छ। राष्ट्रिय सेवक कर्मचारीद्वारा आफ्नो तह अनुसार 2 देखि 10 दिनसम्मको तलब सहयोग गरेका छन्। यो बाहेक देशका प्रतिष्ठित बैंक आम नागरिकहरूले समेत सिधै बैंक खाता र फोन पे क्यूआर मार्फत रकम जम्मा गरिरहेका छन्। पछिल्लो समय सरकारले गरेका केही कामहरू साँच्चीकै उच्च प्रशंसा गर्न लायक छन्। बाढ़ी आएको केही घण्टामै प्रधानमन्त्री बालेन शाह आफै नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा पुगे। नेपाली सेना र निजी हेलिकप्टर प्रयोग गरेर 100 नागरिकको ज्यान जोगिएको छ। त्यस्तै वीर अस्पताल र ट्रमा सेन्टरमा 100 बेड सुरक्षित राखेर घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय सरकारको निकै र ठूलो मानवीय कदम हो। केन्द्रीय सरकारले देखाएको यो तदारूकतालाई सफल बनाउन स्थानीय सरकारहरूले पनि आफ्नो वार्षिक बजेट र आकस्मिक कोषलाई तत्काल रकमान्तर गरेर फिल्डमा खाद्यान्न र त्रिपाल बाँड्न शुरू गरिसकेका छन्। पहिला देशमा संकट आउँदा राहतको नाममा महिनौसम्म राजनीति हुन्थ्यो भने पैसा कहाँ गायब भयो कसैलाई थाहा हुँदैनथ्यो। वास्तविक पीड़ितहरू पाल र चामलका लागि सड़कमै रहिरहनु पर्ने अवस्था हुन्थ्यो, तर नेताहरू सिंहदरबार बाहिर निस्कदैनथे भने यसपटक इतिहास बदलिएको छ। बालेन शाहको सरकारले छ घण्टामै करोड़ौं संकलन गरेर आफै फिल्डमा उत्रेर र एकद्वार प्रणाली लागू गरेर पुरानो व्यथिति तोड़िएको विश्लेषणहरू भइरहेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ बाढ़ी पूर्वानुमान महाशाखाका मनोज केसी।
2: जनता जान्न चाहन्छन्का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिश होम इन्टरनेट
5: अहिले भोटेकोशी र त्रिशुलीको बहाव कतिको जोखिमपूर्ण अवस्थामा छ?
6: अहिले अब यस्तो अस्ति जस्तो जोखिम छैन
5: हजुर,
6: अहिले अलिकति त्योभन्दा कमै छ। अब सचेत चाहिँ
5: हजुर, अब भोटेकोशीमा अहिले फेरि बहाव बढ्नुको मुख्य कारण के हो? आज
6: त्यहाँ अलिकति ताल जस्तो निर्माण भएको थियो नि
5: हजुर,
6: ताल चाहिँ अब तालबाट माथिबाट अलिकति ओभरटप भएर पानी निस्केको थियो, त्यसैको कारण हो। ताल फुटेर होइन
5: हजुर,
6: त्यो हुनाले अब त्यस्तो जोखिम चाहिँ छैन। अब अलि सचेतनाको लागि हामीले चाहिँ मेसेज चाहिँ जारी गरेको
5: हजुर। कस्तो प्रकारको सूचनाहरू जारी गर्नुभएको छ यहाँहरूले?
6: हामीले चाहिँ यस सर्ट फोरकास्टिङ डिभिजनबाट मेसेजहरू एसएमएसहरू पठाएको थियौँ
5: हजुर,
6: हाम्रो फेसबुक पेजमा पनि अपडेट गरेका थियौँ।
5: कस्तो खालको मेसेजहरू, जस्तो सचेतना के छ, भोटेको सीमाको अहिलेको बहाव कतिको जोखिमपूर्ण अवस्थामा छ भन्ने बारे सर?
6: यस्तो अब नदी छुनिएर ताल भरिएर पानी बगेको होइन
5: हजुर,
6: त्यो हुनाले त्रिशुली नदीको तटीय क्षेत्र मोलिनसम्म अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहनुहोला भनेर हामीले अनुरोध गरेका थियौँ
5: बाढी
6: पूर्वानुमान महाशाखाले। अस्ति त्यस्तो भइहाल्यो भने हामीले फेरि सूचना पनि मेसेजहरू पनि
5: अब नदी किनारामा रहेका सर्वसाधारणले तत्काल के कस्ता सावधानी अप्नाउनु पर्छ?
6: नदी किनारमै चाहिँ एकदम बस्नु भएन होइन
5: हजुर,
6: अब किनभने छप वर्षा भए पनि पानी फेरि बन्न सक्ने भयो, अब तालमा केही भए पनि अब त्यहाँ असर गर्ने भयो, अनि सचेत भएर त्यो सुरक्षित स्थानमा सचेत भएर बस्नु पर्यो। अब अस्तिकै जस्तै त्यस्तो केस नभए पनि सुरक्षित चाहिँ हुनु पर्यो।
5: अब अहिलेको अवस्थामा बाढी अचानक आउने सम्भावना छ कि छैन?
6: अब अहिले तत्कालै त त्यस्तो छैन, त्यस्तो भयो भने हामी एक घन्टा अगाडि सूचना चाहिँ दिइहाल्छौँ
5: हजुर। पूर्व सूचना दिने कुरा छ नि, यो पूर्व सूचना दिन कति समय पाउन सकिन्छ?
6: पूर्व सूचना त अब त्यहाँको त्यो अवस्था विश्लेषण गरेर त्यो जानकारी भएपछि हामीले त्यो प्रभावित क्षेत्रमा एसएमएसहरू पठाउँछौँ
5: हजुर,
6: अनि नेपाल फ्लड एलर्ट भन्ने हाम्रो फेसबुक पेज छ
5: हजुर,
6: त्यसमा पनि हामीले तपाईँको सूचना दिन्छौँ होइन
5: हजुर,
6: त्यही चाहिँ अब जनताले अब त्यही सूचनालाई चाहिँ त्यसैमा अपडेट हुनुहुन्छ। अनि यो 11:55 यसरी उहाँहरूले फोन पनि गर्न सक्नुभयो।
5: ताल फुटेर अथवा ओभरफ्लो भएर आउने बाढी त एक किसिमको अहिले छँदैछ, अबको 24 घण्टामा फेरि भारी वर्षा भयो भने भोटेकोशी र त्रिशुलीको जोखिम कति बढ्न सक्ला सर?
6: अब भारी वर्षाको त्यस्तो सम्भावना एकदम भारी वर्षाको सम्भावना अहिले छैन
5: हजुर,
6: अब अस्तिको खालको चाहिँ अलिक फरक किसिमको हो कि, त्यो वर्षाले मात्रै होइन, वर्षाले होइन त्यो होइन
5: हजुर, वर्षाले होइन हजुर सर,
6: वर्षाले चाहिँ अब यो किसिमको उत्पाद मचाउँदैन, एकदमै भारी वर्षाको अनुमान चाहिँ गरेको छैन।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
4: डिश होम इन्टरनेट।

0: Radio UN Aryan 99.1.
1: सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz.
2: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है.
3: अब के गर्नु त, राम्रै त छ नि. कहाँ राम्रो डिजाइन छ, कुन सुनसाती पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि.
2: ल तपाईँ पनि बिहान घरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बारगङ नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा.
3: लौ लौ, त्यसो भने जान्त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त.
4: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ.
2: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ. ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो.
5: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर दौलीहवा रोड कृषि विकास बैंकको अगाडि.
6: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9847082790.
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना.
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ.
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ.
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि.
7: सम्पर्क नम्बर 0175349050, 0175359005 र मोबाइल 9857078010.

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाथेगर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नु होला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।
4: बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बारगङ्गा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात् 2083/5/31 भित्र बारगङ्गा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
5: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने 50% अनुदानमा साना मेसिन औजार वितरण पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने पावर टिलर मिनी टिलर रिपर कन्सेलर कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा फलफूल 5 कट्ठा च्याउ 500 बल्ब बिउ उत्पादन 30 कट्ठा पुष्प 2 कट्ठा नर्सरी 1 कट्ठा हुनुपर्ने 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने
6: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह कृषि सहकारी जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि वडा कार्यालयको सिफारिस पत्र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन कृषक समूह कृषि सहकारी कृषि फर्म जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात सिरियल नम्बर 5 र 6 लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
5: नोट कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.bargangamun.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
4: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98 4352747 र 98 5 76 29 379।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: तरकारी बालीमा पकेट विकास कार्यक्रम माग सम्बन्धी सूचना, बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुबाट आर्थिक वर्ष 2083-84 संघीय सरकार सशर्त अनुदान तर्फको साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तर्गत तरकारी बालीमा पकेट विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले उक्त कार्यक्रम सञ्चालन गर्न चाहने यस नगरपालिका अन्तर्गतका कृषक समूह, कृषि सहकारी संस्था, समिति तथा कृषि फर्महरूले यो सूचना प्रकाशित भएको मितिले 30 दिन, मिति 2083-06/9 भित्र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअलको अनुसूची 6 अनुसारको आवेदन तथा अनुसूची 7 अनुसारको आधारभूत तथ्याङ्क फारम भरी नगरपालिकामा निवेदन पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। पकेट कार्यक्रम सञ्चालनका लागि न्यूनतम मापदण्ड, तरकारी बाली न्यूनतम 20 हेक्टर क्षेत्रफल हुनुपर्नेछ।
3: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्म मिति 2083 श्रावण मसान्तसम्म दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियम अनुसार नवीकरण सूचीकृत भएको कार्यक्रम सञ्चालन हुने स्थान जग्गाको लालपूर्जाको प्रतिलिपि, भाडाको जग्गा भए कम्तीमा 5 वर्षको सम्झौता पत्र, कृषक समूह, कृषि सहकारी समिति, कृषि फर्मको पकेट मागको निर्णयको प्रतिलिपि, ओडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, अध्यक्ष प्रोप्राइटरको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, अनुसूची 6 अनुसारको निवेदन तथा अनुसूची 7 अनुसारको विवरण।
2: पुनश्च राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन म्यानुअल यस नगरपालिकाको वेबसाइट www.bargangamunicipalitygovernment.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98413-52747, 98857-62979। अनुरोधक बारगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखा, बारगंगा, कपिलवस्तु।
3: वार्षिक साधारण सभा सम्बन्धी सूचना, यसरी सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका 8 जितपुर कपिल वस्तुको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 25 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको बेहोरा सम्पूर्ण आदरणीय शेयर सदस्य ज्यूहरूमा जानकारी गराइन्छ। अत सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई पत्र पठाइएको जानकारी गराउँदछौ। कारणवश पत्र प्राप्त नभए यसै सूचनालाई आधार माने निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थिति भई साधारण सभालाई सफल बनाउन सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सभा हुने विवरण, मिति 2083 भदौ 14 आइतबार, समय बिहान ठिक 11 बजे, स्थान पञ्जाबी तड्का एन्ड पार्टी प्यालेस, बाणगंगा नगरपालिका 4 ठाकुरापुर कपिल वस्तु। संस्थाको कार्यालयदेखि करिब 50 मिटर उत्तरतर्फ 4 नम्बर तौलिहावा रोड। अनुरोधक श्री सामुदायिक अपाङ्गता बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार कपिल वस्तु।
4: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
5: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त अनि सबै सर्प विषालु पनि हुँदैनन्।
4: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
5: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्राउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढ़ी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढ़ी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब मान्छे अब थुप्रै छैन, खाबा पालिका सालिका सबै लगिसक्यो, अब के गर्न।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको भन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
1: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्वहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिएह नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवार का सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्री सँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजना बारे मन्त्री तिमिल सिन्हाले भने,
4: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेका छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
0: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
4: म्यासिभ ड्यामेज छ, यो पुरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
0: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
5: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
0: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
5: अब हामी पनि त्यसै स्थानमा छौँ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
0: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
6: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 वटा चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
0: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
6: चितवनको अस्पतालहरूमा 30 जना भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
0: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
6: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
7: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित पहिले सुरक्षित उहाँलाई स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई चाहिँ अब सठिक ठाउँमा के अरे उपचारको लागि पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
7: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो उपाध्यक्ष, 2 जना वडाध्यक्ष, 1 जना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ
0: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
2: माथिबाट त सबै लगिसक्यो, अब मान्छेको त अब थुप्रै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो भाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा केही भएको छ कि छैन?
2: परिवार त के भन्नु त अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति चाहिँ भाग्नु सकेछ, वडाले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लगिरहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासास्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
8: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्ट तर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौँ। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौँ र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौ।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै, रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना
8: संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौ।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै, रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
9: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणाली बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
10: त्यहाँ चाहिँ त्यो साइरनहरू त्यस्तो थियो कि थिएन,

0: पनि अब सीमामा चाहिँ के भएको छ आधा घण्टा भित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
1: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै अलि भने सिस्टम बनाएर हजुर हामीले दुई मिनट अगाडि खबर पाउँथ्यो होला, दुई मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसा त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
2: उनी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बसालसँग कुरा गर्दै हवस् त। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: जापान जाने सोचमा छु, राम्रो जापानिज इन्स्टिच्युट कुन होला? बजारमा छ्याप छ्याप्ती इन्स्टिच्युट खुलेका छन्, कहाँ जाने होला?
5: कोरियन भाषा पढेर कोरिया जाने भनेको कहाँ जाने होला? खै मेसै पाइएन।
6: मलाई त विदेश जाने होइन, कम्प्युटर र आइटी स्किल सिकेर राम्रो जब गर्न मन छ, कहाँ जाने होला, कहाँ सिक्ने होला?
7: अरे चिन्ता लिनु पर्दैन, तपाईँको सबै खोजको एउटै गन्तव्य डिजिटल इन्टरनेसनल एकाडेमी गोरुसिङे कपिलवस्तु। यहाँ त स्टुडेन्ट तथा वर्किङ भिजा जापान जान चाहनेहरूका लागि तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्, अनि विगत लामो समयदेखि दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा जापानिज, कोरियन, आइल्स र पीटी अध्ययन गराइ युके, क्यानाडा, जापान र कोरिया जस्ता देशहरूमा सयौं विद्यार्थीलाई पठाउन सफल भएको छ नि। साथै बेसिकदेखि एडभान्स लेभलसम्मका कम्प्युटर तथा आइटी कोर्सहरू पनि सञ्चालन हुँदैछन्।
8: प्र्याक्टिकल प्रोजेक्ट ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको सुविधा सहित गुणस्तरीय तालिम पनि उपलब्ध छ।
7: विदेश जाने सपना होस् या आईटी क्षेत्रमा सफल करियर बनाउने लक्ष्य, आजै डिजिटल इन्टरनेशनल एकेडेमी गोरुसिङेमा भर्ना हुनुहोस्।
4: हाम्रो शाखा कार्यालय तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् 076-590-189 र 97-627-86-341।
8: डिजिटल इन्टरनेशनल एकेडेमी, आजको भाषा भोलिको उज्जवल भविष्य।
9: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिसको उल्लास अनि मायाको चिनो।
7: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुप्पा देउराली सुनचाँदी पसल, बारगंगा 2 पिपरा कपिलवस्तु।
10: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
7: जय सुब्बा देउराली सुनचाँदी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, बारगंगा 2 पिपरा कपिलवस्तु। सम्पर्क नम्बर 98-570-56-249 र 98-075-18-346।
11: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला म त लाउँदिन है।
12: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
11: ल तपाईँ पनि बिहान भरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारगंगा नगरपालिका 4 जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र स्वाहा।
12: लौ लौ त्यसो भने जाम त नि न्यू अर्घाची ज्वेलर्स तिर, त्यही फेरि यी गहना खचा कुचु कपारेर तिम्रा डिजाइनका गहना ल्याउँला भयो त।
13: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
11: हामी कहाँ बिना रसायनको गरगहना अर्डर बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
7: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर तौलिहवा रोड कृषि विकास बैंकको अगाडि
12: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 98079 85 26 र 98470 82 790

0: प्रताप, अब हामीले यो रिलेसनलाई नाम दिनुपर्छ।
1: कस्तो नाम?
0: अब हामी बिहे गरौँ, कहिलेसम्म लिभिङ रिलेसनमा बस्ने?
2: म आफैलाई म युथ भएको राख्न थालिसकेँ।
3: युथ तल मैले सडकबाट ल्याएर यो महलमा राखेँ, अहिले आएर

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नु होला, 100 रुपियाँ विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।
3: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
4: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु, एभरेस्ट बैंक नजिकै।
3: बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको प्रस्तावना आह्वान सम्बन्धी सूचना। यस बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम मध्ये प्रथम चौमासिकमा निम्न कार्यक्रमहरू सञ्चालनका लागि सूचना प्रकाशित गरी प्रस्तावना छनौट गर्नुपर्ने भएकाले इच्छुक कृषक समूह, कृषि सहकारी संस्था तथा कृषि फर्महरूले यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले 30 दिन भित्र अर्थात 2083/5/31 भित्र बाढगंगा नगरपालिका कृषि विकास शाखामा निर्धारित ढाँचा अनुसारको प्रस्ताव पेश गर्नुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
5: 50% अनुदानमा बिउ उत्पादन कार्यक्रम गहुँ, न्यूनतम मापदण्ड कम्तीमा 30 कट्ठाको एउटै पलट हुनुपर्ने, बिउको रूपमा प्रयोग तथा बिक्री वितरणको प्रतिबद्धता गर्नुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने, 85% अनुदानमा साना सिंचाई मर्मत सम्भार तथा निर्माण, न्यूनतम मापदण्ड कम्तीमा 3 बिघा सिंचाई हुनुपर्ने, 50% अनुदानमा साना मेसिन औजार वितरण, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर, न्यूनतम मापदण्ड कृषि प्रयोजनमा मात्र प्रयोग गर्नुपर्ने, पावर टिलर, मिनी टिलर, रिपर, कन्सेलर, कम्बाइन्ड मिल र ज्याप प्लान्टर मात्र माग गर्न सकिने, 50% अनुदानमा मागमा आधारित व्यावसायिक कृषि विकास कार्यक्रम, न्यूनतम मापदण्ड एकै ठाउँमा व्यावसायिक रूपमा कम्तीमा तरकारी 5 कट्ठा, फलफूल 5 कट्ठा, च्याउ 500 बल्ब, बिउ उत्पादन 30 कट्ठा, पुष्प 2 कट्ठा, नर्सरी 1 कट्ठा हुनुपर्ने, 50% अनुदानमा उन्नत बिउ वितरण गहुँ, खाद्यान्न बालीको उन्नत बिउ उपयोगमा अनुदान गहुँ, न्यूनतम मापदण्ड आफ्नो जग्गा वा भाडाको जग्गा हुनुपर्ने, सिंचाईको सुविधा भएको जग्गा हुनुपर्ने।
6: संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समिति 2083/31 भित्र दर्ता भएको दर्ता प्रमाण पत्रको प्रतिलिपि, नियमानुसार नवीकरण सूचीकृत भएको कृषक समूह, कृषि सहकारी, जल उपभोक्ता समितिको कार्यक्रम मागको निर्णयको प्रतिलिपि, वडा कार्यालयको सिफारिस पत्र, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, छुट्टा छुट्टै कार्यक्रमको लागि छुट्टा छुट्टै निवेदन, कृषक समूह, कृषि सहकारी, कृषि फर्म, जल उपभोक्ता समितिको कार्यालय भवनमा राखिएको साइन बोर्डको फोटो, कृषि विकास तथा कृषि पचार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 अनुसूचित 2 अनुसारको ढाँचामा प्रस्ताव तयार गरी पेश गर्नुपर्ने, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात, सिरियल नम्बर 5 र 6 को लागि व्यक्तिगतको हकमा नागरिकताको प्रतिलिपि, लाल पूर्जाको प्रतिलिपि वा जग्गाको क्षेत्रफल खुल्ने कागजात र अनुसूचित 2 अनुसारको फर्मेट सहित बिउ माग सम्बन्धी निवेदन मात्र।
5: नोट, कृषि विकास तथा कृषि प्रसार कार्यक्रम कार्यान्वयन कार्यविधि 2078 यस नगरपालिकाको वेबसाइट www.badganga.gov.np बाट हेर्न र डाउनलोड गर्न सकिनेछ। पुनश्च आवेदनमा माग भए बमोजिमका सम्पूर्ण कागजात नपुग भएमा नगरपालिका कृषि समूह कृषि सहकारी कृषि फर्मको प्रस्ताव स्वीकृत गर्नका लागि बाध्य हुने छैन।
3: विस्तृत जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9843527747 र 9856739379।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
8: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु। फोन 0765530317 मोबाइल 9855513। संचालक गिरिराज कडे।
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
10: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू।
11: नाक कान घाटी रोग विशेषज्ञ सेवा,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
10: फिजियोथेरापी विशेषज्ञ सेवा,
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 0175316041 र 5350641।
12: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

पैसा लाऊ पैसा कहीं पूरा करा आओ साथी सबई।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: यो बाइक बिग्रेर हैरान नै पार्यो। जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
2: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
2: पैसा नपुगेर के भयो त? बाणगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
2: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
3: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगंगा अटो ट्रेडर्स, बाणगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगंगा अटो ट्रेडर्स, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
3: सम्पर्क नम्बर 076550111, 98570131363 र 98019443064।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुन चाँदी पसल, भाडगङ्गा 4 जितपुर कपिल वस्तु।
1: प्रोपराइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98570131569। अर्जुन खाती, सम्पर्क नम्बर 98570078403।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
0: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
6: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
0: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: खुइकेका खुइके छन्। बिहान उदाइसकेको छ, तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थप्रद समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

हजुर अब एकैछिन पछि पूर्वमा लालीपोती नै छ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू

समादरणीय श्रोता सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा यतिखेर तपाईहरू सुन्दै हुनुहुन्छ कार्यक्रम अध्यात्म दर्शन। कार्यक्रम अध्यात्म दर्शन सँगै छु म आचार्य कमल पौडेल। कार्यक्रम अध्यात्म दर्शनमा हामी गुणरत्न मालाको चर्चा परिचर्चा गरिरहेका छौं र आजको विषय रहेको छ आलस्यको दोष। पक्कै पनि यो आलस्य निकै नै ठूलो रोग हो र हाम्रो जीवनमा यो आलस्यले धेरै बाधा अवरोधहरू ल्याउने गर्छ। आलस्यलाई यदि आफ्नो साथी बनाइयो भने यसले जीवनै ध्वस्त बनाउने सम्भावना धेरै हुन्छ, जीवनै ध्वस्त बनाइदिन्छ। त्यसकारण यो आलस्यबाट कसरी बच्न सकिन्छ, आलस्यका गुणहरू के हुन्, आलस्यका दोषहरू के हुन्, यो हामी बुझ्ने प्रयत्न गर्छौं। कविले निकै राम्रो तरिकाबाट यसलाई यहाँ प्रस्तुत गर्ने कोसिस गर्नुभएको छ। विशुद्ध जीवन रूपान्तरणका विषयहरू समेटिएको गुणरत्नमाला निकै नै संग्रहणीय पुस्तक हो। तपाईँले घरमा राख्न सक्नुहुन्छ दैनिक रूपमा। यसभित्रका केही अंशहरू मात्रै अध्ययन स्वाध्याय मात्रै गर्नुभयो भने पनि जीवनमा केही न केही रूपान्तरण पक्कै पनि हुन्छ। यसका पाठहरूले यही संकेत गर्दछन्। अब हामी यसको प्रसंगतर्फ जान चाहन्छौ। हे आलस्य त कपटी झट्ट पर जा, लौ निस्कि जा मन्टी जा, ट्याक्कै टिक नमदिन्न यो शरीरमा, जो काट्नु काटिस मजा। मैले बल्ल चिन्हे तलाई त बडो, लेथ्रो रछस दुर्जन, तैले गर्नु गरी सबै बल हरिस, सारा बिगारिस गुण। हे लुम्रा अघि पढ्न माल हसिदा, सारै थके थेर पो, महिना भर भसी मेट थकाई त भनी, मंजूर दी टिक्न पो। तैले ता बबुरा सुटुक्क मनयो, आफू तिरै तानी छस, मैले मास भरिमा खुब खुब ठुलो षड्यन्त्र पुगाछि छस। पहिले त मनयो थियो सुरसिलो, आटी छिटो नै डर, तै तेरै संगतिमा परेर अब हो लोते लुते कातर। हे आलस्य त कप्ती पट्ट झर पड़ जा, त निस्की जा मन्टी जा, त नबस मेरो शरीरमा, तैले गर्दा म निकै नै आलस्य भएको छ, म निकै नै काम गर्न लायकको भएको छैन। त निस्की जा मन्टी जा, सारे दुर्जन रहेछस्, सारो लेथ्रो रहेछस्, छोड्ने रहन्छस। एकैछिनको लागि मात्रै म के थाकेको थिएँ र सुतेको थिएँ, तर तैँले मलाई छोड्न खोजिनस्, साह्रै नै गाह्रो भयो, अब त निस्की जा, बडो षड्यन्त्रकारी रहेछस्, त निस्किनुपर्छ, त बडो सुरो रहेछस् भनेर भन्दै हुनुहुन्छ। पहिले काम बडा बडा कठिनका, थाल्थ्यौ र गर्थ्यौ पुरा, अहिले थाल्नु त के चिताउन पनि सक्दैन सानै कुरा। कुनै दिन निकै नै परिश्रमी भएको यो शरीर, यो मन मस्तिष्क अहिले तैले मलाई छोपिसकेपछि केही पनि गर्न सक्दिन, म गर्न सक्दिन कि, म अगाडि बढ्न सक्दिन कि, ममा त्यस्ता खालका गुणहरू छैनन् कि भन्ने खालको डर मेरो मनमा लागिरहन्छ। तेरो कारणले गर्दाखेरि त निस्की जा, मेरो विन्ती छ, जब त निस्किन्छस् तब म निज आजाद हुन्छु र फेरि म स्वतन्त्र कावा खान थाल्छु। जब म स्वतन्त्र कावा खान थाल्छु त्यसपछि मेरा सम्पूर्ण गुणहरू, सृजनशीलताहरू अगाडि आउँछन् र जीवन उत्कृष्ट बन्छ, जीवन रूपान्तरित बन्छ। पहिले भाग बिडी तमाखु मदिरा, गाजा चिया चुरट, चुना सुरती अफिम पानैनको, राख्दैन थियो लटपट। हरदम अम्मलमै छ मस्त अवता, छाड्दैन एकै छिन, ए आलस्य लुठा त पारिसित नै, चुरलुम्म डुब्यो मन। पहिले सागर वा हिमालय पनि, जो नागुला भन्दथ्यो, अहिले आगनसम्म नाग्नु पर्दा, साथी गुहार्ने भयो। जसले यो मुलुकै सुधार्न अघिता,
कमर कसी को थियो देखी दुस्थिति आज धीर अगी को बंधन सबै फुस्कियो धर्मात्मा कहलाउला धन पनि धेरै जम्मा पारुला बाचुन्जेल सबैमा सोख लिउला मुक्ति पछि पाउला यी चारै पुरुषार्थ सिद्ध गरुला भन्दै थियो यो मन अल्छ्याई खलका परेर छलमा लाग्यो यसै घोत्लिन जानु न संस्कृत बोली बोल्न सबले यही मातृभाषा बनोस चौधै शास्त्र पुढा पढुन् दिजहरू देशै उजालो बनोस यस्तो तजविज पार्न यत्न गरुला भन्थ्यो अघि जो मन अहिले त्यही मन अल्छी भइकन हरे लाग्यो यसै लत्रन हे आलस्य तपाजी जा पर छिटो सर्वस्व तैले हरिस उस्ता उत्तम सद विचार मन का तैले त बर्बाद गरिस तै छस अल्छी तपस निदा तनिउ दिउँछो तै पल्टिए दुश्मन लुम्रो आफू त छस भनेर दुनियै लुम्रो बनियोस् किन त अल्छी छस त लुम्रो छस त बेकारको छस भनेर अरू पनि बेकारै छन् भन्ने सोच्छस् त साह्रै नै कप्टी रहेछस् निस्किजा प्रजा भन्दै हुनुहुन्छ कविले तै पासा पनि खेल त तास पनि खेल तै बुद्धि बलगिर खेल तै खा भाङ अफिम दारु दुरा तै मूर्ख कौडी धकेल त हेर नाटक नाच जादु रमिता बोल्ती सिनेमा त हेर अर्कालाई बरालनु छैन भतुवा जो गर्नु आफै तगर हे आलस्य त भागी जा पर परै बैरी यहाँ आउनन् लेख्नु लेख्नु र थिल्चिनु गरी गरी तेरा करङ थामिनन् तैले बस्नु जुवाडीमा असतीमा क्रोधी छुचा चोरमा त कस्तामा गएर बस त भन्दाखेरि जुवाडीकामा गएर बस असतीकामा गएर बस क्रोधी छुचा चोरहरूकोमा गएर बस पागल नास्तिक डाकुमार ठगमा हत्यारमा जारमा हटलुच्चा अब ठाउँ खाली गरिदे यो ठाउँमा बस्न त आए आट र फुर्ती जागरैलम विश्वास उत्साहिता म आठ म फुर्ती जागर इलम विश्वास उत्साहित आएको छु अब उठ प्रजा भाग तेरो कुनै पनि काम छैन त्यसले गर्दा जिन्दगी बर्बाद भयो अब आँट आएको छ फुर्ती आएको छ जागर आएको छ इलम विश्वास आत्म विश्वास आएको छ त भागी जा भन्दै हुनुहुन्छ जम्ने छन् यस ठाउँमा अभि नै उद्योग का लस्कर मिल्ने छैन तलाई निश्चय बुझेस रत्ती यहाँ आदर ए नानी मन छाडी दे त पनि यो आलस्यको संगति यसले नाच्दछ आयु सम्पत्ति मति प्रति भूति न सद्गति ठूला कार्य चिता अधर्म न चिता उद्योगले दिन बिता ठूला काम चिता अधर्म न चिता नराम्रो न चिता अरूको कुभलो न चिता काम गर्दा गर्दै दिन बिता आफ्नो सत्व फिजा प्रभु कनरिझा सत्कर्म हरदम चिता आफ्नो सत्व फिजा आफ्नो बुद्धि बढा आफ्नो बुद्धिलाई धेरै धेरै धेरै ठाउँमा पुर्याउने कोसिस गर भगवान परमात्मालाई खुसी बनाउने प्रयत्न गर।

कविले आलस्यको दोषको बारेमा विस्तृत रूपमा हामीलाई कविताद्वारा सम्झाउनुभयो। पक्कै पनि तपाईँले यो कविताका हरफहरू सुन्नुभयो। यो निकै नै आध्यात्मिक छ, निकै नै रूपान्तरकारी छ र रूपान्तरकारी यी श्लोकहरूलाई दैनिक पढेर यसलाई गुनेर र आफ्ना आलस्यहरू, आफ्ना एन्जाइटीहरू, आफ्ना डरहरू म गर्न सक्दिनँ कि म केही गुन्न सक्दिनँ कि भन्ने जुन आलस्यका विभिन्न गुणहरू तपाईँभित्र जागृत भएका छन् ती जागृत दोषहरूलाई आफ्ना यी उत्साहहरूले यी उमङ्गहरूले हटाउने प्रयत्न गर्नुहोस्। पक्कै पनि जीवन रूपान्तरण हुन्छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन्छु र म पनि बिदा हुन्छु। हरिओम।

0: आज विक्रम सम्बत 2083 साल भदौ 13 गते शनिबार भदौ कृष्ण प्रतिपदा 28 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन दिन बित्दा पनि छैन क्षतिको आकलन। नदी किनारका बस्तीमा सधैं त्रास। भीषण बाढ़ीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बन्दै तीन भन्छ भुटेकोशी बाढ़ीको जोखिम अझै पनि कायम छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। सम्भावित जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन। उद्धारमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तोक्ति। रसुवा वैकल्पिक मार्गबाट सड़क सञ्जालसँग जोड़ियो। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि खुल्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको रैथाने तरकारी बजार सञ्चालन गरिँदै शीर्षकको शुभ समाचार।
0: किसानले उत्पादन गरेको रैथाने तथा अर्ग्यानिक कृषि उपजलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र दमक नगरपालिकाको संयुक्त लगानीमा दमक 8 निर्माण गरिएको अर्ग्यानिक कृषि बजार लामो समयपछि अब सञ्चालनको तयारीमा पुगेको छ। करिब 10 कट्ठा क्षेत्रफलमा फैलिएको बजार निर्माणमा कोशी प्रदेश सरकारको 2,75,00,000 रूपियाँ र दमक नगरपालिकाको 1,47,48,838 रूपियाँ लगानी भइसकेको छ। कुल करिब 3,92,00,000 रूपियाँको लगानीमा निर्माण गरिएको यो संरचनाले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएको लामो समयसम्म बजार सञ्चालनमा आउन नसक्दा करोड़ रूपियाँको सार्वजनिक लगानीमा बनेको संरचना प्रयोगविहीन अवस्थामा पुगेको थियो। 2080 मक्सिर 8 गते निर्माण सम्पन्न भएको बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। बजार परिसरमा झार उम्रिएको, केही संरचनामा क्षति समेत देखिन थालेको र निर्माण गरिएको चिस्यान केन्द्र समेत प्रयोगविहीन बनेको थियो। दशैं अगावै नै यो सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भएको र यसका लागि बोलपत्र समेत आह्वान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो। थापाले भन्नुभयो, अब यो सञ्चालनमा आउँछ र किसानले उत्पादन गरेको कृषि उपज यहाँ सहज रूपमा बिक्री गर्ने अवस्था बन्दछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ी गएको तीन दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढ़ीले रसुवा हुँदै नुवाकोट धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहान देखि नै सरकारले उद्धारको काम शुरू गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै सयौं नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढ़ीले बस्ती नै परेका र बगेकाहरूको आँकड़ा सरकारले निकाल्न सकेको छैन। रसुवादेखि धादिङसम्मका सड़क पुल विद्युत विद्युत सहित सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भन्नेको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको एकिङ विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि तीन दिनसम्म पनि एकीकृत तथ्याङ्क प्रणाली सार्वजनिक हुन नसक्नुले नेपालको विपद व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ। सोही क्षेत्रमा फेरि बाढ़ी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा आवश्यक सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढ़ी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड़ चढ़ेका छन्। तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार भएको देखिँदैन। नेपाली स्थित चिनिया दूतावासले हिमपहिरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको समेत जनाइएको छ। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको गोर्खापत्र दैनिकमा पूर्व सूचनाले जोगियो धेरै जीवन शीर्षकमा मुख्य समाचार छापेको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुंगे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुंगे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, धेरै थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका सयौं जनताले ज्यान पाएका छन् र ज्यान जोगाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढ़ीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई बाढ़ीबारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनियो। तर सूचना तल्लो तहसम्म पुग्दा बाढ़ी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटले सूचना पाउँदा पाउँदै विदुर सातको सोले बजार र दशको बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट विदुर नगरपालिकाको वड़ा नम्बर 7, 10, 9, 1, 4 र वड़ा नम्बर 5 गरी 6 वड़ा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसंख्या करिब 5,000 छन्। करिब 300 जना बेपत्ता छन्। अधिकांश वड़ा नम्बर 10 बेत्रावती र भैंसे बजार तथा 7 सोले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्र वडा नम्बर 9 सिल ट्याङ्की, वडा नम्बर 1 त्रिशुली र ढुङ्गे बजार, वडा नम्बर 4 सिमचौर र 5 देवीघाटका अधिकांश घर बस्ती खाली गराउँदा ठूलो मानवीय क्षति टर्यो। यो क्षेत्रबाट भने केही सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढ़ीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष सूचना दर्ता भएको छ। नुवाकोटको विदुर 5 स्थित जिल्ला आयुर्वेदिक अस्पतालमा उद्धार गरी ल्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खाना छाडेर भागेको बताउनुभयो। खाना खान बस्दा बग्ने रहेछु, महसुस गर्दा गर्दै शरीर सिरिङ्ग हुन्छ। 75 नेपालले भन्नुभयो, यो तहमा बाढ़ी आउला र यस प्रकारको क्षति गर्ला भनेर कल्पना पनि गरेका थिएनौ। रसुवामा भने सूचनासँगै बाढ़ी आउँदा स्याप्रुफेसी, धुम्चे र टिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। सयौं बेपत्ता छन्। उद्धार कार्य जारी छ। बाढ़ी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पठाइएको थियो। यसकारण धादिङमा हालसम्म मानवीय क्षतिको विवरण दर्ता भएको छैन। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खापत्र दैनिकमा मुख्य खबर छापिएको छ।
2: सिन्धुपाल्चोक चौताराकी सोनियाकी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा हातमा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको तीन दिन भयो। रसुवाको भोटेकोशी उदय त्रिशुली नदीमा बुधबार आएको बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै तीन दिदी अर्का दाई पनि खोजीमा जुटिरहेका छन्। शिवराम र उनका साथी मनिष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनिषले पर्यटक बस चलाउथे। मनिष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सुनियाले दिएकी छन्। उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन्। शिवराम र मनिषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। नभेटिएसम्म आशा लाग्दो रहेछ सोनियाले भनेकी छन्। पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुरे को लोकेशन देखाएको थियो। सोनिया जस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमाडौँकी लोकमाया योञ्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिन्। उनी सहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका 35 वर्षीय ज्वाई सोमबहादुर तामाङको खोजीमा जुटेको छ। सोमबहादुरले मंगलबार स्याफ्रोबेसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी गराएका थिए। बाढ़ीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौँका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। आफन्त नभेटिँदा तनाव र हत्या शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको कान्तिपुर दैनिकमा जिल्ला जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा खबर छापेको छ। भेटे कोशी बाढ़ीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ ल्याइदिएको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढ़ीले त्रिशुली नदी माथिको पुल बगाएकाले अल्लो पल्लो वडा आउ जाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र देवाड़ीले भनेका छन्, हाम्रो विद्यालयका झण्डै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। प्रधानाध्यापक देवाड़ीका अनुसार अन्य विद्यालयका विद्यार्थीहरू र अरू पनि नदी वारपार गर्न नसकेर रोकिएका छन्। उनीहरू बाढ़ीबाट बचेका सामुदायिक भवन कभर्ड हलमा ओत लगाएर बसेका छन्। त्रिशुली अस्पताल एरिया र विदुर तर्फको सम्पर्क नै टुटेको दवाड़ीले जनाएका छन्। विद्यालयमा खोला बगिरहेको छ। विद्यार्थी वारीपारी दुवै तर्फका छन् उनले भनेका छन्। त्रिभुवन त्रिशुली माविमा 1400 विद्यार्थी अध्ययनरत थिए। तीमध्ये 3-400 विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी बाढ़ीपछि सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा ब्रोगटीले त्रिशुली नदीको वारीपारी थुनिएका 100 बाल बालिकालाई शुक्रबार उद्धार गरिएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, त्रिशुली नदी वरिपरि रहेका करिब 100 बाल बालिकालाई आफ्नो आमा बुबाको काखमा पुर्याउन सकिएको छ। विदुर नगरपालिका वडा नम्बर 7 का अध्यक्ष रविन्द्र नेपालले बाढ़ी पछि अल्पत्र परेका झण्डै 40-50 जनालाई नदी वारपार गराउनु पर्ने अवस्था रहेको छ। आजको कान्तिपुर दैनिकमा 3 जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा आजको पत्रिकामा खबर छ। आजको कान्तिपुर दैनिकमा
2: त्यस्तै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा समेत ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपन्छी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितोवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्याएको छ। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्चेलले बताएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, घेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सृजना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन् भने पशुपालनमा पनि ठूलो क्षति भएको छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका छन् सुरक्षाकर्मीहरू। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनु भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा गढ़ी घट्टे खोला र टिमुरे कोसाईकुण्ड पाँचको स्याफ्रुवेसी आमछोन्दिङ मो र एकको आकुवेसी तथा उत्तर गया चारको पैरेवेशी र वडा नम्बर पाँचको बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाण्डुबाट विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली खटाइएको छ। हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा पाएका छन्। धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। उद्धारमा अहोरात र खट्दै सुरक्षाकर्मी गोर्खापत्र दैनिकमा खबर छ।
2: नेपालका नदी र खोला मनसूनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित बटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीबाट तटीय क्षेत्रका बस्ती र पूर्वाधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ़दै गएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ़नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक